0: बाट एकजनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनछरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बिरु घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बिरुको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मनसुनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 सम्म करिब 15 वटा विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको 2 बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 वटा विधेयक अगाडि बढाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजिर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कडाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुङ्गो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाली आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढाएको छ। जसअनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रुपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रुपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढाएको छ।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरुङले आलोचना गरेका छन्। यसमा सभामुख डिपी अर्याल र राष्ट्रपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% शून्य प्रगति भएको छ।

0: आत्मा डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो नेपाली रेडियो
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरुद्धको कारवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ प्रहरी प्रवक्ता एफयू बुलरले संगठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कारवाही अगाडि बढाएको बताएका छन्
4: अब खेल खबर नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको विदाई गरेको छ शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्
3: अब विचार विश्लेषणको पालो आजको गोर्खापत्र दैनिकमा जडीबुटीदेखि कुटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सिर्जना गर्ने छैन यसले विश्व स्वास्थ्य हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन् यही कारण हर्बल कुटनीति केवल एउटा नयाँ अवधारणा होइन नेपाल र जापान कूटनीतिक सम्बन्ध 7 पुरा भएको छ नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन् वैज्ञानिक अनुसन्धान र प्रशोधनमा सहकार्य आवश्यक देखिन्छ हर्बल कूटनीतिले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ हरित अर्थतन्त्र निर्माणमा दिगो साझेदारी आवश्यक छ भनेर गोर्खापत्र दैनिकमा छापिएको छ
4: घाटमा उपचार सुखद मरण शीर्षकमा डाक्टर झलक गौतमको विचार गोर्खापत्र दैनिकमा छापिएको छ सयौं वर्ष अघिदेखि सञ्चालनमा आएको घाट वैद्य नेपालको मौलिक परम्परागत स्वास्थ्य सेवाको नमूना हो चिकित्सा सेवाको आधुनिकतासँगै भावना र संस्कारसँग जोडिएको यो परम्परा मेटिँदै गएको छ सर्वसाधारणको भावनात्मक र बाध्यात्मक अवस्थाको हितलाई ध्यान दिँदै नेपाल सरकारले गुठी संस्थान वा पशुपति विकास कोष मार्फत नयाँ किसिमले व्यवस्थापन गर्न सके नेपाली परम्परा जोगिन्थ्यो र कसैलाई पनि हानि हुने थिएन बाध्यतावश अस्पताल वा घरबाट निकालेर घाट पुर्याइएका अन्तिम अवस्थाका बिरामीलाई केही समय सहज वातावरणमा राख्न पाए आफन्तलाई भावनात्मक राहत पुग्थ्यो
3: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ

0: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यूसीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेएनजी आन्दोलनलाई राजनीतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न विज्ञको चेतावनी। किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
0: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने। रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु। ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै।
1: कङ्गोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी। युक्रेनले रुसको अन्न भण्डारणमा आक्रमण गर्दा 3 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
0: र नेपाल भलिबल लिग भदौ 19-27 गतेसम्म काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने। पौडी टोली पनि भारतको बेङ्गलुरुमै तयारीका लागि आज जाँदै।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: आज खबरको सबैभन्दा सुरुमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसङ्ग।
1: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल ओइल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो।

0: बाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धारा परिसरमा नेपाल एचपी एभरेज सुगम भानु र ओम ग्यास वितरण गरिने आय निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी एभरेज सुगम श्रीराम सगर हिमाल एसटिसी लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि सुरु गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिन्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमशः कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
1: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटाभन्दा 10,000 बढी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45-48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिन्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि सुरु भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिन्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। सुरुमा म्यानुअल इन्भेन्टर र स्टेसन लोकेसनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टिममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3,444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढी डिलरमा अनुगमन गरिएको ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढाइरहेको उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको सिलिन्डरको ट्र्याकिङ गर्ने काम सुरु भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्य लयहरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कारबाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
1: मनसुनी विपदबाट बितेको चार महिनामा 85 जनाको मृत्यु भएको छ। बाढी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसुन जन्य विपदबाट चार महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख एकदेखि 29

0: पाउनसम्म बाढीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट एकजनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसुन जारी रहेकाले बाढी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसुन जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढेको छ। रोल्पामा बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बिरु घरतीमगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरतीमगर र छिमेकी 70 वर्षीय लली घरतीमगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगारुमा घरभित्रै बसेको अवस्थामा 64 वर्षीय लामी घरतीमगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सिआइएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
1: साउन 30 गते शनिबारको लागि चाहिँ देशका हिमालय पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस प्रेस साथै कोशी बागमती र गण्डकीको तराई भूभागको चाहिँ थोरै स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। त्यसको लागि बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको यस्तै स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका 3 नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सदगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरुडा नगरपालिका 6 का 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सदगाव स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ। सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान बालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
2: अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा,
0: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
4: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
6: बाल विवाह रोकौ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC सामुदायिक रेडियो उदयपुर र CIN
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
9: आजको नागरिकको पहिलो पृष्ठमा काङ्ग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ 8 दशकमा पनि झुट फुटको चक्र उस्तै बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको नेपाली काङ्ग्रेसले 8 दशक पार गरेको छ 8 दशकमा काङ्ग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ अस्पतालमा सेवाग्राहीको भिड गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्र सुनाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज एमालेका 4 मन्त्री नियुक्त कर्णाली प्रदेश भागबण्डा मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ
0: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकमा डिबी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ नेपालगञ्ज वीरेन्द्रनगर लगायतका सहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन् तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न रोकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन् सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला काङ्ग्रेस एकजुट बनाउने दावी शीर्षकमा सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपाभित्रै तरङ्ग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरुङले आलोचना गर्नुभयो सभामुख डिपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ मा निजी क्षेत्रका 74 बुदामध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ नाइमा एक्सपोका 4 दिनमा 1,00,000 भन्दा बढी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ जलन पीडितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ सिन्धुलीका 2 स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका जिल्लाका 9 स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। आज शनिबार विभिन्न पाँच ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको छ, आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60-600 रुपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ भने फेरिँदै अपराधको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा काङ्ग्रेस देउवा समूहको राष्ट्रिय भेला महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना, रोल्पामा फेरि पहिरो, 2 14 मृत्यु, 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ, 1 मृत्यु भएको छ, 2 घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दामध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ, 4 सातादेखि तातोपानी नाका अवरुद्ध भएको छ। सुन्दर श्रीसले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरनीको राजमार्गको 12 कोदारी सडक खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि 4 साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरुङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
9: साझा खबरमा अब विदेशका खबर। कङ्गोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ। डब्लुएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढिरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 मृत्यु भएको थियो। यस वर्ष 15 यो प्रकोप घोषणा गरिएको थियो। त्यस यता कम्तीमा 4,300 संक्रमित पुष्टि भएको छ भने 2,000 बढीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्लुएचओले चेतावनी दिएको छ। युक्रेनले रुसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा 2 प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रुसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 बालकसहित 3 मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 बढी बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उद्धृत गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लिग एनभिएल आगामी भदौ 19 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसिसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संज्ञानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लिगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेङ्गलुरूमै गर्ने भएको छ। 1 प्रशिक्षणका लागि 5 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाडीमा पुरुषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरुङ पनि सहभागी हुनुहुने भएको छ।
9: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने कुरा दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: पूर्व

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन कतिपय स्थानमा धेरै पानी परेको छ पानी धेरै र थोरै हुँदा धानबालीमा पर्ने असर र बस्ने उपायका बारेमा धानबाली विज्ञ वैज्ञानिक डाक्टर उज्जवल कुशुवा कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबभन्दा एउटा जात छन् त्यो बहुसङ्ख्यक किसानले लगाउने गर्छन् त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट कालो पोकेको समस्या देखिएको छ होइन धानको त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ चामलको क्वालिटी घट्छ त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात् फुल फुल्नुभन्दा पन्ध्र बिस दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्नु लगाउनुहोस् अथवा गर्नुहोस् त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा होइन त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ पोटास हाल्नुहोस् त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला अर्को समस्या पहाडमा विशेष गरी ब्लास्टको समस्या मरुवाको समस्या देखिएको छ व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला त्यसपछि यो समस्या समाधान हुन्छ तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ
5: त्यो भनेको कस्तो हुन्छ
4: पात माथिबाट नै खरानी कलर हुँदै आउने सुक्दै जाने है माथिबाट नै सुक्दै जान्छन् त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन टेट्रासाइक्लिजिन साइक्लिन यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन् त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ
6: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक्ने नि, तर घाँटी चाहिँ सुक्खा हुने।
6: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या बिसको उन्नाइस भएन।
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
6: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
6: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: कैजनाले विश्वास गर्नुहुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको त्यो मैले पुरा पाएँ।
6: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ,
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
6: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदियो भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
6: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
6: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ,
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यो फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई पनि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
6: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
10: हजुर
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
10: हेलो भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
9: ए नानी के भन्ने रहेछ, के हो के भयो
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, म किन दिन्थे।
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा हिमालदेव पङ्गनीको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। पठन संस्कृति अभियानको 21 औं श्रृङ्खला आज विजय विकास शोध केन्द्रमा हुँदै मुख्य वक्ताको रूपमा साहित्यकार गायत्री श्रेष्ठ सहभागी हुने। जेन्जी आन्दोलनका कारण कागजात नष्ट भएपछि गैंडाकोटमा भूमिहीनलाई भदौ 9 गतिभित्र पुनः निवेदन दिन गैंडाकोट नगरपालिकाको आग्रह। भरतपुरका बस्तीमा बच्चा सहितको चितुवा देखिएपछि स्थानीय तहसिल काठ आवश्यक भए निवेदन दिन मौलाकाली सामुदायिक वनको आग्रह। प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवलाई पक्राउ गर्न अदालतले बाटो खुलायो। र जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनु पर्ने कङ्ग्रेस नेता देउबाको भनाई। सांसद सुनारको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी संगठनको आपत्ति। एनसेल प्रकरणको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। शुरूआतमा पठन संस्कृति अभियानको 21 औं श्रृङ्खला आज विजय विकास शोध केन्द्रमा हुँदैछ। यसै सम्बन्धी प्रसङ्ग। सामुदायिक रेडियो विजय एफएमको आयोजनामा सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको 21 औं श्रृङ्खलामा साहित्यकार गायत्री श्रेष्ठ सहभागी हुनुहुने भएको छ। इलाममा जन्मनु भएको श्रेष्ठ लामो समयदेखि चितवनमा रहेर नेपाली साहित्यमा योगदान दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त सह प्राध्यापक श्रेष्ठले समालोचना, कथा, कविता, गीत, यात्रा र शैक्षिक र सांस्कृतिक लेखनमा कलम चलाउँदै आउनु भएको छ। उहाँका विभिन्न समालोचनात्मक कृति, गीत सङ्ग्रह र नियात्रा सङ्ग्रह प्रकाशित भएका छन्। साहित्य क्षेत्रमा योगदान पुर्याए बापत श्रेष्ठले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ। विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार पठन संस्कृति विकास र पाठक स्रष्टाबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कार्यक्रम श्रावण 30 गते अर्थात् आज शनिबार बिहान 11 बजे विजय विकास स्रोत केन्द्रमा आयोजना हुने बताइएको छ। भूमि समस्या समाधान समितिले गैंडाकोट नगरपालिका क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुनः निवेदन दिन 21 दिने सूचना जारी गरेको छ। विगतमा गठित आयोगले प्रकाशित सूचना अनुसार म्यादभित्र परेका निवेदनहरू जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि पुनः निवेदन दिन माग गरेको हो। जिल्ला समितिको निर्णय अनुसार जग्गा प्राप्तिका लागि इच्छुक व्यक्तिले समितिले तोकेको ढाँचामा साउन 19 देखि भदौ 9 गते भित्र सम्बन्धित ओडामा तोकिएका स्थानमा खटिएका लगत संकलन वा ओडा कार्यालय मार्फत फारम बुझाउनु पर्नेछ। पुनः निवेदनसँग परिवारका सदस्यहरूको नागरिकता, नाबालकको जन्म दर्ता, पासपोर्ट साइजको फोटो, परिचय पत्र, विवाह दर्ता, ओडा सिफारिस, विद्युत तथा पानीको बिल, बहाल बिरौटी रसिद, आवश्यकता अनुसारको जग्गा धनी प्रमाण पूजा, बसाई सराई, बैङ्क तथा वित्तीय बैङ्क तथा सेयर वितरण लगायत कागजात संलग्न गर्नुपर्नेछ। थप जानकारीका लागि भदौ 8 गतेभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मुङलिङ मलेखु सडकको स्तर उन्नतिको काम 3 वर्ष 6 महिनामा 46% मात्रै सम्पन्न भएको छ। नागढुङ्गा मुङलिङ सडक आयोजनाको तेस्रो प्याकेज अन्तर्गत 38.86 किलोमिटर सडक स्तर उन्नति काम भइरहेको छ। आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म 18 किलोमिटर सडक कालपत्र भइसकेको छ। सडक खण्डमा रहेका 6 वटा पुलमध्ये 4 वटाको काम अन्तिम चरणमा पुगेको छ भने 2 वटा पुलको स्ट्रक्चर निर्माण भइसकेको छ। घर रुख तथा विद्युत पोल स्थानान्तरण, नक्साङ्कनमा भएको परिवर्तन, निर्माण सामग्रीको अभाव र बिटुमिन नपाउँदा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ। साथै निर्माण कम्पनीले कालोपत्रका लागि 2 वटा आसफाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि प्रगति प्रभावित भएको जनाइएको छ। 4.80 करोड 59 लाख रुपियाँ लागतमा निर्माण भइरहेको सडकको काम वर्षा सकिएपछि तीव्र बनाइने आयोजनाले बताएको छ। भरतपुरका बस्ती आसपासमा बच्चा सही चितवन देखिन थालेपछि स्थानीयवासीहरू त्रसित भएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार माउ चितुवा बच्चालाई बाघ तथा अन्य चितुवाबाट जोगाउन बस्तीतर्फ आएको हुन सक्ने अनुमान गरिएको छ। यस क्रममा अविनाश पोल्ट्री फार्मको चाडीबाट एउटा चितुवाको बच्चालाई नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मा लगाइएको छ। माउ चितुवा भने अर्को बच्चासहित बस्ती आसपासमै रहेको बताइएको छ। चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले ड्रोन, सिसी क्यामेरा, क्रेज ट्र्यापिङ तथा लेग ट्र्याप प्रयोग गरिरहेको जनाएको छ। चितुवा रोग चढ्न सक्ने भएकोले नियन्त्रणमा लिन कठिन हुने प्राविधिकहरूले बताएका छन्। बस्तीलाई सुरक्षित बनाउन नियन्त्रणको प्रयास जारी रहेको वन कार्यालयले बताएको छ। उच्च अदालत तुलसीपुर बुटौली इजलासले प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवलाई पक्राउ गर्न बाटो खुला गरिदिएको छ। न्यायाधीश द्वय मिलन कुमार राय र ओमप्रसाद रायलको संयुक्त इजलासले यादवले दायर गरेको रिटमाथि सुनवाई गर्दै यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। प्रहरीले यादव विरुद्ध पक्राउ अनुमति माग गरेपछि नवलप्रासी जिल्ला अदालतबाट साउन 20 गते पक्राउ अनुमति प्राप्त भएको थियो। त्यसविरुद्ध यादवले उच्च अदालतमा रिट दायर गरी पक्राउ रोक्न माग गर्नुभएको थियो। अदालतले प्रहरी कार्यालयबाट प्रस्तुत लिखित जवाफ तथा अनुसन्धानसँग सम्बन्धित कागजात अध्ययन गर्दै नियम बमोजिम गर्न आदेश दिएको हो। आदेशसँगै यादवलाई पक्राउ गर्न प्रहरीका लागि कानुनी बाटो खोलेको समेत बताइएको छ। विजय खबरको सिलसिला जारी छ, हामी सँगै रहनुहोला।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
11: हरे कृष्ण कृष्ण, ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको सिलसिला। नेपाली कम्युनिस्ट पार्टी वडा कमिटी गैंडाकोट 8 विपदले क्षति पुर्याएको परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। स्थानीय गोपाल परियारको निवासमा खाद्य सामग्री वितरण गरिएको वडा कमिटीका सचिव फुलबहादुर लामाले जानकारी दिनुभएको छ। केही दिन अघि वर्षाको कारण गोपाल परियारको घरको पर्खालमा क्षति पुगेको थियो। वडा इन्चार्ज दुर्गाजित कुमार, वडा पार्टी कमिटी अध्यक्ष छविलाल सुवेदी, चन्द्रप्रसाद आचार्य, दुर्गाबहादुर राणा, ठाकुर प्रसाद अर्याल, प्रवीण परियार, भीम परियारले सहयोग प्रदान गर्नुभएको वडा सचिव फुलबहादुर लामाले जानकारी दिनुभएको छ। मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 1-2 वन पैदावार काठ आवश्यक पर्ने उपभोक्ताबाट निवेदन माग गरेको छ। समूहको वार्षिक कार्यक्रम तथा स्वीकृति दिगो वन व्यवस्थापन कार्ययोजना अनुसार काठका लागि निवेदन माग गर्ने निर्णय गरिएको हो। समूहको श्रावण 4 बसेको बैठकले 2083 साल श्रावण 25 भदौ 20 निवेदन सङ्कलन गर्ने निर्णय गरेको अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभएको छ। काठ आवश्यक पर्ने उपभोक्ताहरूले समूहको कार्यालयमा सदस्यता कार्डसहित उपस्थित भई तोकिएको अवधिभित्र निवेदन पेश गर्नुपर्नेछ। समूहले आफ्नो उपभोक्तालाई समयमै निवेदन पेश गर्न आग्रह समेत गरेको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो शुक्रबार प्रदेश प्रमुख नजिर मिया समक्ष भट्टले शपथ लिनुभएको हो। नेकपाका प्रदेश सभा संसदीय दलका नेता भट्ट एमाले र नेकपा बीचको 3 सहमति अनुसार गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ। यसअघि काङ्ग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। कुलपति तथा प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको नेतृत्वको सिफारिस समितिले मेरिटका आधारमा उहाँको नाम सिफारिस गरेको थियो। केयुबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएका बरालले जापान र न्युजिल्यान्डबाट उच्च शिक्षा तथा विद्यावारिधि गर्नुभएको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरुद्ध परेका रिट निवेदनहरूमा संवैधानिक इजलासबाट टुङ्गो लगाउने भएको छ। सर्वोच्च अदालत प्रशासनबाट निवेदकहरूलाई संवैधानिक इजलासमा पेश गर्नुपर्ने भनी तयार पारिएको टिप्पणीमाथि निर्णय गर्दा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सबै निवेदनहरूलाई संवैधानिक इजलासमा पेश गर्न निर्देशन दिएको हो। प्रधान न्यायाधीशको निर्णयपछि सर्वोच्च अदालत प्रशासनले 6 रिट निवेदनहरूलाई संवैधानिक इजलास सम्बन्धी फाँटमा दर्ता गरिसकेको छ। ती निवेदनहरूको पेशी अझै तोकिएको छैन। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संवैधानिक इजलासमा लैजानुपर्ने अवस्था देखेपछि प्रधान न्यायाधीशले मुद्दालाई त्यहाँ तोक्नुपर्ने निर्णय गरेको बताउनु भएको छ। नेपाली कङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिक समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताउनु भएको छ। कङ्ग्रेसको संस्थापन 75 हिजोदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनतामा देखिएका निराशा आशामा बदल्न कङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदनशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन इतिहासमा सबै लोकतान्त्रिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भएको कठिनाई र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उल्लेख गर्नुभएको छ। तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएको र त्यसमा काङ्ग्रेसी जनहरूले गर्व गर्नुपर्ने उहाँको भनाइरहेको छ। पूर्व प्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्राय सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताउनुभयो। उहाँले लामो गौरवमा इतिहास भएको काङ्ग्रेसमा विशेष महाधिवेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गर्नुभयो। चार पुस्ता भएको काङ्ग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुने गरी अघि बढ्न सबै लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो। पूर्व प्रधानमन्त्री देउवाले संविधान प्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि आफू सधैँ काम गर्न तयार रहेको समेत बताउनु भएको थियो। निर्वाचन प्रहरीको पोसाक खरिदबारे सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनालले दिएको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मीका विभिन्न सङ्गठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अभिव्यक्ति मर्यादित, तथ्यहीन र पूर्वाग्रहपूर्ण रहेको बताएका छन्। सार्वजनिक खरिदबारे प्रश्न उठाउने अधिकार समितिलाई भए पनि व्यक्तिगत आक्षेप र सुरक्षा निकायको मनोबल कमजोर पार्ने गतिविधि गर्न नहुने उनीहरूको भनाइरहेको छ। उता गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीमाथि प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले दोषीलाई काखी च्यापेर नहिन्न चेतावनी दिनुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आइजिपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए। त्यसअघि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर पछि विपक्षमा बहस सुरु भएको छ। हिजै गृहमन्त्री गुरुङले आइजिपी कार्कीलाई राखेर कसैले आरोप लगाउँदैमा भ्रष्टाचारी भन्न नमिल्ने बताउनु भएको थियो। अहिलेको प्रहरी नेतृत्वले सरकारको चाहना अनुसार काम गरिरहेको भन्दै उहाँले कार्कीको प्रशंसा समेत गर्नुभएको थियो। गृहमन्त्रीले सांसदहरूलाई प्रमाणित नहुँदै आरोप नलगाउन आग्रह गर्नुभएको छ। गृहमन्त्री सहित आइजिपी कार्कीको पक्षमा बोलीहरूप्रति सामाजिक सञ्जाल मार्फत जवाब दिँदै सांसद सुनारले आफूले समितिमा रहेको धारणामा कुनै कमजोरी नरहेको बताउनु भएको छ। उजुरी परेपछि अनुसन्धान र कारवाहीको विकल्प नरहेको समेत उहाँको भनाइरहेको छ। यसै सम्बन्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चासो देखाउनु भएको बुझिएको छ। डाक्टर धवल शमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। 79 केन्द्रीय सदस्यीय केन्द्रीय समितिसहित दिएको निवेदनमा त्रिभुज चुनाव चिन्ह प्रस्ताव गरिएको छ। राणा सभापति रहने पार्टीको विधानमा 451 सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था समेत गरिएको छ। काङ्ग्रेसको देउबा समूहले राष्ट्रिय भेला मार्फत पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। विधान संशोधनको प्रस्तावको लागि वरिष्ठ अधिवक्ता समेत रहेका नेता रमेश लेखकको संयुक्तमा कानून तथा विधान समिति गठन गरिएको छ। समितिले पार्टीको सांगठनिक संरचना, सदस्यता प्रणाली, नेतृत्व विकास, समावेशिता, उम्मेद्वार छनौट तथा महाधिवेशन सम्बन्धी व्यवस्थालाई समय सापेक्ष बनाउने उद्देश्यसहित विधान संशोधनका लागि विभिन्न प्रस्तावहरू तयार गरेको बुझिएको छ। स्रोतका अनुसार समितिले तयार पारेको प्रस्तावमा विधानको प्रस्तावनालाई समसामयिक विषय समेत समेट्ने गरी परिमार्जन गर्ने तथा आदर्श र उद्देश्य अघि मूल्य र मान्यता थप गर्ने उल्लेख गरिएको छ। समितिका एक सदस्यका अनुसार पार्टीको साधारण तथा क्रियाशील सदस्यता सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सदस्यको योग्यता पनि आवश्यकता अनुसार परिमार्जन गर्ने पनि प्रस्ताव गरिएको छ। योग्यता पुगेका व्यक्तिले सो घोषणा मार्फत काङ्ग्रेसका मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्धता जनाएपछि जुनसुकै समयमा पार्टी सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव गरिएको ती सदस्यले भनेका छन्। सदस्यता वितरण, नवीकरण र खारेजीलाई डिजिटल प्रविधि मार्फत स्वचालित बनाउने तथा वडा तहमा सदस्यता स्वीकृत र केन्द्रीय तहमा अभिलेख राख्ने व्यवस्था गर्न खोजिएको छ। ती सदस्यका अनुसार विदेश स्थित नेपाली जनसम्पर्क समितिका सदस्यको सदस्यता सम्बन्धित देशको जनसम्पर्क समितिमा सूचीकृत गर्ने तथा सदस्यता नवीकरण लगायतका विवरण केन्द्रीय कार्यालयमा अभिलेख राख्ने प्रस्ताव समेत गरिएको जानकारी दिएको छ। विधान संशोधनका लागि तयार पारिएको प्रस्तावनामा टोल कार्य समितिको संरचना, भूगोल र जनसङ्ख्याका आधारमा निर्धारण गर्ने तथा उपसभापति र कोषाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ। त्यस्तै कार्य समितिमा महिला, दलित, जनजाति, विशेष क्षमता भएका व्यक्ति लगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने समेत प्रस्ताव अघि सारिएको छ। काङ्ग्रेसका सबै दलका कार्य समितिलाई संख्यात्मक रूपमा चुस्त र छरित बनाउँदै सोही संरचनाभित्र समावेशिताको प्रस्ताव प्रतिशत बढाउने नीति समेत प्रस्ताव गरिएको छ। युवाको सहभागिता टोलदेखि केन्द्रसम्म बढाउने व्यवस्था विधानमा प्रस्ताव गर्न लागिएको समेत बताइएको छ। त्यस्तै ठुलो कार्य समितिदेखि जिल्ला कार्य समितिका विभिन्न तहमा 18-35 वर्ष उमेरसम्मका युवाको कम्तीमा 20% प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव समेत गरिएको छ। समानुपातिक प्रणालीबाट उम्मेद्वार बनाउँदा र पार्टीका तर्फबाट मनोनयन गर्दा एउटै व्यक्तिलाई एकपटक मात्र अवसर दिने नीति अवलम्बन गर्ने प्रस्ताव समेत गरिएको जानकारी दिएको छ। पार्टीका विभागलाई थप मजबुत प्रभावकारी र जिम्मेवारी बनाउन पेसागत विभागमा कम्तीमा 50% सम्बन्धित विषयका विज्ञ र विशेषज्ञलाई मनोनयन गर्ने प्रस्ताव समेत गरिएको छ। केन्द्रीय कार्य समितिले पार्टीको विशेष महाधिवेशन बोलाउने प्रक्रियालाई समेत स्पष्ट पार्ने प्रस्ताव तयार गरेको छ। केन्द्रीय कार्य समितिको कार्यविधि सकिन 6 महिनाभन्दा कम बाँकी समय रहेको अवस्थामा राष्ट्रिय निर्वाचन हुन 6 महिना वा त्योभन्दा कम अवधि बाँकी रहेको अवस्थामा र पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था गर्ने प्रस्ताव गरिएको समेत बताइएको छ। विशेष महाधिवेशनमा सम्बन्धमा हस्ताक्षर रुजु गर्ने र प्रमाणित गर्ने महाधिवेशन आयोजना गर्ने विषयमा कार्यविधि समेतको स्पष्ट व्यवस्थाका लागि प्रस्ताव गरिने समेत समिति स्रोतले बताएको छ। सर्वोच्च अदालतले एनसेलको सेयर खरिद बिक्री सम्बन्धी सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन तत्कालै सार्वजनिक नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त आदेश दिएको हो। एनसेल आजियाटा लिमिटेडका तर्फबाट कम्पनी सचिव निशिका शर्माले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त प्रकरणमा सरकारसँग 15 दिनभित्र लिखित जवाब समेत माग भएको छ। प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको व्यावसायिक गोपनीयता भङ्ग हुन सक्ने बताउँदै लगानीकर्तामा जोखिम उत्पन्न हुन सक्ने जनाएको छ। सर्वोच्चले संविधानको धारा 28 प्रदान गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075, आयकर ऐन 2058 र सूचनाको हक सम्बन्धी ऐनका प्रावधानहरूको उल्लङ्घन हुन सक्ने अवस्था पनि अन्तरिम आदेशमा दर्शाइएको छ। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पठन संस्कृति अभियानको 21 श्रृङ्खला आज विजय विकास स्रोत केन्द्रमा हुँदै मुख्य वक्ताको रूपमा साहित्यकार गायत्री श्रेष्ठ सहभागी हुने। जेन्जी आन्दोलनका कारण कागजात नष्ट भएपछि गैंडाकोटका भूमिहीनलाई भदौ 9 गतिभित्र पुनः निवेदन दिन आग्रह। भरतपुरका बस्तीमा बच्चा सहितको चितुवा देखिएपछि स्थानीयवासी त्रसित। काठ आवश्यक भए निवेदन दिन महुलाकारी सामुदायिक वनको आग्रह। प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवलाई पक्राउ गर्न अदालतले बाटो खुलायो। र जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनु पर्ने कङ्ग्रेस नेता देउबाको भनाई। सांसद सुनारको अभिव्यक्तिप्रति सुरक्षाकर्मी सङ्गठनको आपत्ति। एनसेल प्रकरणको प्रतिवेदन तत्काल कार्य नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर अहिलेलाई सकिएको छ। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। हिमालदेव पङ्गनी बिदा हुन्छु।

0: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व।

0: जय एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी अहिले त मलाई

0: एकदमै सजिलो एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तोला जान्दै छैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
5: ओहो दाई नमस्कार।
6: नमस्कार।
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ यसो भनौँ।
5: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
8: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
9: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
8: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा
10: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4, काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
11: खै जन्म दर्ता दिनुस् त।
12: जन्म दर्ता गरेको छैन नि म्याडम।
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
12: ए, पहिला कसैले भनेन?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार,
15: विज्ञापन बोर्ड।
16: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
17: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
16: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
18: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
19: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 078-50-15-0 चार, मोबाइल 98-612-20-437।
20: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
21: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
22: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
23: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
24: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-598-833 र 598-834।

0: विजय एफएम 101.2
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नुभयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: सर, एउटा प्रश्न सोधौँ है।
14: सोध न
13: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
14: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
13: हस्, धन्यवाद सर।
15: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
4: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
5: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
6: सिद्धार्थ चस्माघर
7: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्माघर
6: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि
7: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुफद मूल्यमा पाइन्छ
8: सम्पर्क सिद्धार्थ चस्माघर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 0785015 16 मोबाइल 9847023613
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
10: नमस्ते डाक्टर सर
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
10: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
15: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
4: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाई।
14: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: नाग पञ्चमी विशेष अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश।
17: यी नागले कहिलेकाहीँ हामीलाई दस्छन्, कस्तो बेलामा दस्छन्, उसप्रति हामीले कस्तो भाव राख्छौँ, त्यो भावको प्रतिफलको रूपमा नागहरू चाहिँ आइलाग्छन्।
18: सर्पदंश उपचार केन्द्रमा सर्पदंशबाट प्रभावित व्यक्ति आइसकेपछि तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले उहाँहरूको परीक्षण गर्नुहुन्छ। यदि सर्पदंशबाट प्रभावित व्यक्तिमा विषको लक्षण देखा परेमा स्वास्थ्य कर्मीहरूले प्रतिविषको प्रयोग गरेर उपचार गर्नुहुन्छ।
16: यही भाद्र 1 गते कान्तिपुर एफएम लगायत यही रेडियोबाट सुन्न सक्नुहुन्छ।
19: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
20: अहिले बिहानको 8 बज्यो।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश लिएर आज म अचला
2: अनि म उपेन्द्र आएका छौ। आज कार्यक्रम लहरको पहिलो खण्ड। आज हामीले सर्पका विभिन्न प्रकार र यस्ता सर्पहरू सक्रिय हुने समयका बारेमा चर्चा गर्दै सर्पको डसाईबाट बच्नका लागि सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समयका बारेमा थाहा पाउन जरुरी छ भन्ने विषयमा छलफल गर्दैछौ।
1: यस विषयमा छलफल गर्ने सन्दर्भमा आज हामीलाई सर्पदंशका विज्ञ डाक्टर संजीव कुमार शर्माले सर्प सक्रिय हुने समय, सर्पका प्रकार र तिनीहरू कति हानिकारक छन् भन्ने बारेमा जानकारी दिनुहुनेछ।
3: हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ।
2: यस विषयमा छलफल गर्न आज हामीले मध्य तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानी लिएर आएका छौँ। कलेजमा अध्ययनरत दुवैजनाले आफ्नो अध्ययनको सिलसिलामा विभिन्न ठाउँ र समुदायमा पुग्ने गरेको अनि सर्पदंशका बारेमा चेतना जगाउने गरेको कुरा बुझ्नेछौ।
4: ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
5: हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
1: हरेक मनसुन वा वर्षायाम अर्थात् पानी पर्ने समयमा सर्पले डसेका घटनाहरू धेरै सुनिन्छन्।
2: खास गरी हिउँदको याममा अक्सर दुलोभित्र बस्ने सर्प वर्षायाममा यस्तो दुलोहरू पानीले भरिन थालेपछि जमिनमा निस्कन थाल्छन्। त्यसैले यही समयमा खास गरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन्।
1: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ। नेपालको हावापानी बढी गर्मी र बढी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाइ छ। यसका साथै मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ।
2: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्रको रूपमा चिनिएको र मानव जीवनका लागि सर्पदंश गम्भीर जोखिमको रूपमा रहेको भए तापनि नेपालमा यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा भने लिइएको पाइँदैन।
1: तर सावधानी अपनाउने हो भने सर्पको डसाईबाट बच्नुका साथै सर्पले डसिसकेको अवस्थामा पनि उपचारका लागि समयमै उपचार केन्द्रमा लान सकियो भने

0: सर्पहरू देख्ने गर्नुभएको छ भन्ने बारेमा सोधेका छौँ।
1: नमस्ते, म सपना श्रीवास्तव, घर कपिल वस्तु। अब सर्पहरू त विभिन्न प्रकारको हुन्छन्, जस्तै अब पोइजनस पनि हुन्छ, नन पोइजनस पनि हुन्छ है। जस्तै पोइजनसमा धमिना, यो चाहिँ कस्तो हुन्छ नि, यसले चाहिँ जिउमा पनि बेर्छ अनि टोक्ने पनि काम गर्छ। अनि एउटा गन्डाइस भन्ने हुन्छ, यो चाहिँ प्रायः धेरै ठुलो चाहिँ हुँदैन, तर यसले यो हिँड्ने बेला चाहिँ टाउको हल्लाउँदै हिँडेको हुन्छ। अनि करेत चाहिँ अलिकति बिस्तारै हिँड्छ, यो पनि पोइजनसमै पर्छ। अनि गहुवन भन्ने हुन्छ, यो चाहिँ एकदम रिसाहा पनि हुन्छ र पोइजनस हुन्छ है। अनि अर्को एउटा हुन्छ डोडाहा भन्ने हुन्छ, ठुलो हुन्छ, हेर्दा चाहिँ डरलाग्दो हुन्छ, तर यसले चाहिँ मान्छेलाई टोकेको चाहिँ हतपत्त टोक्दैन, अब चलायो भने मात्र टोक्ने, प्रायः यसले चाहिँ टोक्दैन।
2: मेरो नाम हन्सा कुर्मी, घर चाहिँ महाराजगञ्ज नगरपालिका 9, जिल्ला चाहिँ कपिलवस्तु। अब हाम्रो गाउँघरतिर त हाम्रो यहाँ स्थानीय उसमा भन्ने चाहिँ घोडकराइच भन्छ होइन, जसलाई करेत पनि भन्छन्, त्यसले चाहिँ टोक्दा अति नै दुख्ने, मान्छे चाहिँ मरि नै हाल्छ। अर्को चाहिँ गोमन सर्प, त्यसलाई चाहिँ अति नै विषालु मान्छन् र त्यसले चाहिँ रिसायो भने त खेदाएर पनि टोक्छ। अनि अर्को भनेको चाहिँ पानी सर्प, त्यसले टोकेको विष लाग्दैन, तर रिसा चाहिँ अति नै रिसा हुन्छ, घाँस काट्न जाँदाखेरि प्रायः मान्छेलाई उसले पनि झम्टेरै टोक्ने गर्छ, डल्लो परेर बसेको हुन्छ। अनि एउटा चाहिँ हुन्छ पोखरीमा माछासँगै हुन्छ, त्यसलाई चाहिँ अन्धो सर्प पनि भन्छन्, कसै कसैले माछा सम्झेर त्यसलाई खाने पनि गर्छन्। यस्तै यस्तै खालका सर्पहरू पाइन्छन् हाम्रोतिर।
3: मेरो नाम चाहिँ प्रवीण श्रीवास्तव, कपिल वस्तु, कृष्ण नगर 8, बहादुरगञ्ज। गोमन सर्पहरू हुन्छ होइन, अनि त्यो त अब विषालु नै भइहाल्यो। अनि अर्को चाहिँ हामी अब औधीमा गन्डाइस भन्दो रहेछन्, त्यो सानो हुन्छ, त्यसले टोक्यो भने त्यो पनि मान्छे त्यो मर्दो रहेछ। पानी सर्प पनि हुन्छ, अनि अर्को एउटा धामिन पनि हुन्छ, ठुल्ठुलो अलिक हल्का पहेँलो कलरको, त्यो पनि त्यति त टोक्दैन, तर पनि यसो विचार गरेरै त्यहाँ गऱ्यो भने हानि पुर्याउँछ, नत्र त त्यस्तो गर्दैन। अरू चाहिँ सानोतिना मसिना मसिना त सर्पहरू हुन्छन्।
4: नमस्ते, मेरो नाम सरिता गेवाली, म मेरो घर चाहिँ कपिल वस्तु, तराईमा बसेको हुनाले सर्प त धेरै खालका सर्पहरू देखियो होइन, तर त्यसको ठ्याक्कै नाम सबैको चाहिँ यही नै सर्प हो भनेर चिन्न चाहिँ गाह्रै पर्छ। टोक्ने सर्प, नटोक्ने सर्प भनेर चिनाउनु हुन्थ्यो। खेतहरू नजिकै हुने भएको भएर खेतको लागि त्यो सिँचाइ गर्नलाई कुलो हुन्छ नि, त्यो कुलोमा चाहिँ बगेर आउने सर्पहरू धेरै हुन्थ्यो कि, अनि त्यो चाहिँ छ्यालब्याल घरको अगाडि यताउति डुल्थ्यो, तिनीहरूलाई चाहिँ पानी साँपो यिनीहरूले टोक्दैन भनेर हामीलाई त्यसरी सम्झाउनु हुन्थ्यो।
5: नमस्कार, मेरो नाम सुशीला धामी, मेरो घर कैलाली हो। तराई भेगमा बसेकाले गर्दा एकदम धेरै नै देखियो। हाम्रो घर नै अलिक खोलाको नजिकै भए भएर बर्खामा त एकदमै धेरै घरमा साँपहरू आउँथे। अनि मैले देखेको साँपहरूमा चाहिँ एउटा त बर्खामा रोपाई गर्ने बेला एकदम धेरै गडामा हिँड्ने अनि खुट्टाको वरिपरि पनि हुने हुन्थ्यो, अनि एउटा चाहिँ अलिकता पहेँलो पहेँलो रङको सर्प हुन्थ्यो, त्यसलाई चाहिँ हाम्रोतिर बाहुन साप भनेर भन्थे होइन। त्योभन्दा अरू भनेको कालो दुईतिर मुख भएको सापहरू पनि देखियो।
6: हामीले भर्खरै सुन्यौं तराईका हाम्रा श्रोता सहभागीहरू मध्ये केहीले आफूले धेरै जसो देख्ने गरेका सर्पहरूमा करेत हरियौ जस्ता सर्प हुन् भन्नुभयो भने केहीले सर्पहरू धेरै नै देख्ने गरेको भए तापनि सर्पलाई चिन्न नसकेको कुरा बताउनु भयो।
0: आफ्नो समुदाय वा क्षेत्रमा पाइने सर्पका प्रकार र ती सर्पहरू हानिकारक हुन् वा होइनन् भन्ने बारेमा जानकारी लिनु महत्वपूर्ण छ।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिब 89 प्रजातिका सर्पहरू पाइन्छन्, जसमा करिब 70 प्रजातिका सर्पहरू विषालु वा खतरनाक मानिन्छन्। सर्पदंशका घटनाहरूमा सबैभन्दा बढी गोमन र करेतको डसाई हुने गरेको छ।
0: करेतले धेरै जसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतया दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको पाइन्छ। धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत सर्पदंश उपचार विशेषज्ञ डाक्टर सञ्जीव कुमार शर्माका अनुसार पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाई बढी देखिन्छ।
6: आज हामीले हाम्रो वरिपरि देखिने सर्पहरू मध्ये पनि हानिकारक सर्पहरूलाई कसरी चिन्ने र यस्ता सर्पहरूबाट कसरी जोगिने भन्ने सन्दर्भमा धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत डाक्टर सञ्जीव कुमार शर्मासँग कुराकानी गरेका छौँ। डाक्टर साहब, यो सर्पदंशको मौसममा खास गरी सर्वसाधारणले कस्तो कस्तो किसिमको सर्पहरूबाट नेपालमा मानव जीवनको क्षति हुन्छ, मानिसहरूले अपाङ्ग हुनुपर्छ, अथवा मानिसहरूलाई मानसिक भय त्यसै गरी ट्रमा र मानिसहरूलाई एक किसिमबाट सताइने गर्छ, यी सर्पहरूको मुख्य किसिमहरू के हुन् र हाम्रो भौगोलिक भूभागहरू कस्ता कस्ता छन् त्यो सर्पहरूको लागि संक्षेपमा बताइदिनुहोस् न।
7: नमस्कार, धन्यवाद। पहिलो कुरो त यहाँलाई म एउटा संख्या भन्न चाहन्छु।

0: त्यो सङ्ख्या चाहिँ के हो भने नेपालमा वर्षेनी करिब करिब 40,000 मानिसलाई सर्पदंश हुन्छ र यसबाट 3,000 मानिसको मृत्यु हुन्छ। यो वैज्ञानिक तवरले नेपालभरि गरेको तराई क्षेत्रमा गरेको सर्वेको परिणाम हो र यो सर्पदंश गराउने सर्पहरू चाहिँ विभिन्न खाले भए तापनि यहाँले भने जस्तै अङ्गभङ्ग गर्ने या मृत्युको कारण नै बन्ने सर्पहरू चाहिँ धेरै छैनन्। जस्तै हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ। अब अलिकति हामी उकालो लागौँ पहाडको भेगमा, पहाड भेगमा चाहिँ हामीले हरियो सर्पहरू भन्ने हुन्छन्, जो देख्दा हरियो हुन्छ, मुख र नाकको बिचमा एउटा सानो खाडल हुन्छ, तापक्रम चाहिँ मापन गर्ने यन्त्र हो उहाँहरूको, हामी त्यसलाई पिट भन्छौँ, त्यसै भएर तिनीहरूको नाम पनि पिट भाइपर हुन्छ। र त्यो हरियो जस्तो नदेखिने अर्को चाहिँ गुरुवे सर्प हुन्छ, जसलाई चाहिँ रसल भाइपरसँग पनि छुक्किन्छ। र यिनीहरू सर्पले चाहिँ यद्यपि रक्त प्रवाह गरेर रक्तस्राप भएर मानिसको मृत्यु हुन सक्छ, तथापि त्यो धेरै सङ्ख्यामा हुँदैन, तर जस्तै दसैँको ठाउँमा हातमा डस्यो भने हात चाहिँ कुहिने हुने, खुट्टामा डस्यो भने खुट्टा कुहिने हुने त्यो हुन्छ। त्योभन्दा अझ माथि जाँदा चाहिँ जुन हाम्रो आम तहमा हिमालतिर सर्पहरू विशाल हुँदैनन् पहाडभन्दा माथि भन्ने हुन्छ, या पहाडी भेगमा पनि धेरै ठाउँमा त्यो भनिन्छ, त्यहाँ चाहिँ हिमालयन करेत भन्ने अति विषालु सर्प पाइन्छ। त्यही भएर सरस्वती हेर्दाखेरि चाहिँ हाम्रो देशमा तराईमा सबैभन्दा धेरै गोमन र करेत, जसले पक्षाघात गराउन सक्छ, सास फेर्ने यन्त्रलाई प्यारालाइसिस गर्न सक्छ र रक्तस्राप गराउन सक्ने रसल भाइपर हुन्छ भने, हामी अलिक माथि पहाडी भेगमा चाहिँ पिट भाइपरहरूले, जसले चाहिँ रक्तस्राप गराउन सक्छ र शरीरमा टोकेको भागमा डसेको भागलाई कुहिन सक्छ, त्यो सर्पहरू बिगबिगी छ।
1: डाक्टर साहबले अघि नेपालको भूभागमा 40,000 व्यक्तिहरू सर्पबाट टोकिन्छन् अथवा डसिन्छन् भन्नुभयो, ती 40,000 मध्ये कतिले ज्यान गुमाउँछन् र अपाङ्गता कतिले झेल्छन्?
0: 3,000 जनामा सर्पदंश भएर मृत्यु हुन्छ भने करिब करिब 5 जनामा 1 जनाको चाहिँ कुनै न कुनै प्रकारको अङ्गले दुःख पाउने, जस्तै एम्पुटेसन, खुट्टा काट्नुपर्ने, अम्लो काट्नुपर्ने, या त त्यो घाउहरू लामो समयसम्म रहिरहने, 6 महिना 1 वर्ष, भर्खरै मैले झापामा 60 वर्षको घाउ देखेको थिएँ एउटा सर्पदंशको बिरामीको, र मानसिक तनाव हुने, मानसिक जुन हामी रोग भन्छौँ त्यो 10% हुने तथ्याङ्कहरू छ।
1: अर्को एउटा कुरा, यी सर्पबाट डसिने व्यक्तिहरू मध्ये महिला र बालबालिका, त्यसै गरी कुन किसिमको आर्थिक हैसियत भएका व्यक्तिहरू डसिन्छन्?
0: यो अति नै राम्रो प्रश्न गर्नुभयो सरले, किनभने दुईटा कुरा म यहाँ हाइलाइट गर्न चाहन्छु। एक त सर्पदंश हुने मानिसहरू भनेको आर्थिक रूपले अति कमजोर व्यक्तिहरूलाई हुन्छ, जो चाहिँ भुइँमा सुत्नुहुन्छ, छानुको घर हुन्छ, या त दाउरा, खानेकुरा, सुत्ने कोठा एउटै जस्तो हुन्छ र भुइँमा सुत्नुहुन्छ, या उहाँहरू खेती किसानी गर्नुहुन्छ, जङ्गलमा दाउरा काट्न जानुहुन्छ, त्यो वर्गलाई बढी सर्पदंश हुन्छ र त्यो वर्गलाई चाहिँ सानो आर्थिक भार पनि ठुलो हुन्छ। हामीले सालाखाला के देखेको छौँ भने सर्पदंश भएको बिरामीलाई एकपल्ट उपचार गर्दा $70 जति लाग्छ, त्यो भने त्यो भेगको मानिसले ऋण काढेर लिएर आएर उपचार गर्ने कुरा हो र उहाँहरू चाहिँ त्यो ऋणको घनचक्करमा पर्नुहुन्छ, हामी चाहिँ अब जुन डेट ट्र्याप भन्छौँ त्यसलाई। यद्यपि आम तहमा हामीले हस्पिटलमा भएको डाटाहरू हेरेर कुरा गर्दाखेरि लोग्ने मान्छेलाई बढी सर्पले डस्छ भन्ने थियो, तर हाम्रो तथ्याङ्कले के देखाएको छ भने महिला र बालबालिकामा यो सर्पदंश धेरै छ, 64% छ, र मृत्यु हुनेमा त 75% महिला र बालबालिका हुनुहुन्छ।
1: अब एउटा भेगको कुरा गरौँ, हामी तराई भन्दा पनि अघि हुन त डाक्टर साहबले पहाडी भेगको कुरा गरिसक्नुभयो, जस्तो केही जिल्लाहरू सिन्धुली, उदयपुर, त्यसै गरी सुर्खेत, मकवानपुर, यी जिल्लाहरू न तराई नै भनेर हामीले 22 तराई जिल्लाभित्र पनि यिन पर्दैनन्, यी 4-5 छुट्टै किसिमका जिल्लाहरू, यिनीहरूमा सर्पको बिगबिगी सम्भवतः तराई जस्तै त हो नि, होइन र?
0: हुने भयो, अलिकति पहाड भेगमा चढ्दै गर्दा चाहिँ अब फरेउ सर्पहरूको वर्ग बढी पाइन्छ।
2: हामीलाई आफ्नो वरिपरि देखिने सर्पका प्रकार, हानिकारक सर्पका किसिम र यस्ता सर्पहरूबाट बच्ने उपायका बारेमा हामी सबैले बुझ्ने गरी बताउनु भएकोमा डाक्टर सञ्जीव कुमार शर्मा प्रति आभारी छौ।
1: डाक्टर सञ्जीव शर्माले भन्नुभए जस्तै झट्टै हेर्दा सबै सर्पहरू उस्तै देखिए पनि तिनीहरूको रङ, कत्ला, आँखा र टाउको आकार आदिले खतरनाक हुन् कि होइनन् भनेर पहिचान गर्न सकिन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् 2013 प्रकाशन गरेको पुस्तक नेपालका विषालु सर्पहरू अनुसार नेपालमा पाइने विषालु सर्पहरूमा गोमन, पहाडी करेत, हिमाली करेत, हरियो सर्प, आदो सर्प अर्थात् छिरबिरे सर्प र बाघे सर्प हुन्, जसलाई सुस्कर पनि भनिन्छ।
2: यी मध्ये करेत प्रजातिका सर्पहरू हाम्रो देशमा धेरै पाइन्छन्। राति मानिसहरू निदाइरहेको बेलामा यिनीहरूले डस्न सक्छन्। यस्ता सर्पहरूको डसाईबाट पक्षघात हुन सक्छ। त्यसै गरी गोमन सर्पहरू प्राय जसो बिहान र बेलुकी पख सक्रिय हुने गर्छन् र यिनीहरूले फणा उठाउँछन्। विशेषत तराई र गर्मी ठाउँमा बढी मात्रामा पाइने यस्ता सर्पले डसेको भाग सुन्निने, दुख्ने र पक्षघात हुने गर्छ।
1: यस्तै हरियो सर्प अर्थात् पिट भाइपर हाम्रो देशको पहाडी भूभागमा बढी पाइन्छ भने यस प्रकारका सर्पहरूले डस्दा असाध्यै दुख्ने र सुन्निने गर्छ अनि रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। बाघे सर्प सामान्यतया हाम्रो देशमा निकै कम मात्रामा पाइन्छ र यिनीहरूको डसाई धेरै खतरापूर्ण हुन्छ र अत्याधिक रक्तस्राव हुन सक्छ।
2: यस्ता सर्पहरू बारे जानेर सर्पदंशको जोखिमबाट आफूलाई बचाऊ।
3: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: अब जाउँ पूर्वी तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानीतिर। कलेजका विद्यार्थी रञ्जनी र राजीवले आफ्नो अध्ययनका क्रममा विभिन्न ठाउँ वा समुदायमा पुगेर सर्पदंशका बारेमा चेतना जगाउने गरेका छन्।
2: आज उनीहरू कता गएर के गर्दैछन् भन्ने बारेमा थाहा पाउनको लागि अब हामी पनि लागौं महोत्तरीतिरै।
4: रञ्जनी के गर्दैछौ?
5: ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
4: हो र, के कुरा भेटायौ त अनुसन्धान गर्दा?
5: त्यही सर्पको दशाई मौसमी हुन्छ र धेरै जसो वर्षायामको बेलामा र बाली भित्राउने बेलामा सर्पको दशाईका घटनाहरू हुने गर्छन् भनेर। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा पनि दशाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
4: र मैले बुझे अनुसार चाहिँ धेरै जसो सर्पका दशाई हानिकारक हुँदैनन्, तापनि यदि सर्पले डसिहालेमा तुरुन्तै नजिकैको उपचार केन्द्रमा जानुपर्छ भनेर।
5: हो नि, त्यही भएर अब हाम्रो फेसबुक लाइभको समय पनि हुन लाग्यो। आजको फेसबुक लाइभमा चाहिँ वर्षायाममा हाम्रो तराई भेगमा कस्तो कस्तो खालको सर्प देखिने गर्छ त्यसको बारेमा जानकारी दिउँ न, हुन्न?
4: हुन्छ हुन्छ, बरु खोइ एकचोटि हेरौँ त अरू के कुरा अनुसन्धान गरेर पत्ता लगाएका छौ भनेर।
5: यी हेर,
4: सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समय। ओहो, तिमीले त खतरै अनुसन्धान गरेछौ त रञ्जनी।
5: अब वर्षायाम सुरु हुन थालेको छ, बाली पनि भित्राउने बेला भएको छ, अनि अहिलेदेखि नै जानकारी दिएनौ भने मानिसहरू कसरी सचेत हुन्छन् भन त?
4: एकदमै सही कुरा, यही सर्पको बारेमा पहिला मलाई जानकारी नहुँदा कस्तो दुःख पाएको थिएँ मैले भन त।
5: हो नि है,
4: अनि त म सानो छँदा आमाले करुण भयो भनेर परालको कुन्योमा लुकेर बसेको थिएँ, सर्प थियो भनेर थाहै पाइनँ, अनि त डसिहाल्यो नि मलाई। तर धन्न आमाले मलाई सर्पले डसेको देखिहाल्नु भयो र बेलैमा उपचार केन्द्रमा लानुभयो, अनि उचित उपचार पाएर निको भएको नि।
5: त्यही त, बेलैमा उपचार पायो भने त सर्पदंशबाट बस्न सकिन्छ नि। तर के गर्नु, मेरो ठुलो दिदीलाई बेलैमा उपचार केन्द्रमा लान नपाएर बित्नुभयो। अहिले सम्झदा पनि कस्तो लागेर आउँछ, कति माया गर्नुहुन्थ्यो मलाई।
4: अब बितिसकेको कुराको बारेमा कति सोच्नु, छोड भावुक हुन, बरु हामीले सुरु गरेको हाम्रो तराईका जिल्लामा सर्पदंशको बारेमा जनचेतना बढाउने अभियान चाहिँ अझ सशक्त तरिकाले चलाउनुपर्छ अनि सबैलाई सचेत पनि बनाउनुपर्छ।
5: सही हो, र सबैजना सचेत भयो भने त कोही पनि सर्पको दसाईबाट बित्नु परेको खबर सुन्नु पर्दैन।
4: हो नि, फेरि हामीले स्काउटबाट यो सर्प दंशको बारेमा कसरी मानिसहरूलाई सचेत बनाउने भन्ने तालिम लिएर पनि एकदमै राम्रो गर्यौँ नि है हामीले।
5: हो त, त्यही तालिम लिएर त हो नि, अझै सर्पदंशको बारेमा मानिसहरूमा समुदायमा सचेतना फैलाउनको लागि ऊर्जा मिलेको।
4: एकदमै हो नि, र यसरी नै हामीले एकअर्कालाई साथ दिएर हाम्रो अभियानलाई सफल बनाउनु पर्छ है।
5: त्यो त तिमीले साथ नदेऊ भन्यो भने पनि साथ दिन्छु, किनकि सर्पदंशको बारेमा सबैमा सचेतना नहुँदा अकालमै जीवन गुमाउनु परेको छ।
4: त्यही त, ल दिन पनि बज्न लाग्यो, फेसबुक लाइभको समय पनि भयो, जाउँ लाइभमा।
5: हुन्छ, जाउँ। नमस्ते अनि सुस्वागतम, स्वागत छ तपाईँहरू सबैजनामा आजको सर्पदंश सम्बन्धी फेसबुक लाइभमा, र म हुँ रञ्जनी।
4: र रञ्जनीसँग म पनि छु है, म राजीव, र मेरो तर्फबाट पनि नमस्कार र धेरै धेरै स्वागत।
5: र तपाईँहरूलाई जानकारी गराइहालौँ कि हामी हरेक शनिबारका दिन यही समयमा, यानि कि 3 बजेदेखि फेसबुक लाइभमा आउने गर्छौँ, र तपाईँहरूसँग सर्पदंशको बारेमा छलफल गर्दै तपाईँहरूको प्रतिक्रिया पनि लिने गर्छौँ।
4: त्यही भएर हामीसँग जोडिराख्नु होला र आजको छलफलमा सहभागी पनि हुनुहोला भन्ने आशा सहित, अहिले हामीलाई 44 मित्रहरूले फेसबुक लाइभ हेरेर साथ दिइरहनु भएको छ भने 3-4 मित्रको प्रतिक्रिया पनि आइसकेको छ।
5: तर उहाँहरूले पठाउनु भएको प्रतिक्रिया पढ्नु अगाडि आजको विषयवस्तुकै बारेमा जानकारी गराउने कि राजीव?
4: हुन्छ रञ्जनी, बरु तिमीले सुरु गर्छौ कि?
5: हुन्छ। र मित्र, आजको सर्पदंश लाइभमा हामीले तपाईँहरूलाई सर्पका प्रकार, उनीहरू कतिखेर सक्रिय हुन्छन् र बाहिर निस्किन्छन् भन्ने बारेमा छलफल गर्नेछौँ, होइन त राजीव?
4: हो नि, त्यही भएर तपाईँलाई पनि सर्पका प्रकार थाहा छ र उनीहरू कतिखेर सक्रिय हुन्छन् भन्ने विषयमा जानकारी छ भने हामीसँग बाँड्न सक्नुहुन्छ है।
5: र श्रोता, अहिले वर्षायामको समय भएको कारणले गर्दा सर्पहरूको वासस्थान पानीले भरिने भएकोले सर्पहरू बाहिर सुक्खा ठाउँमा आएर बस्ने गर्छन्
4: र कहिलेकाहीँ मानिसको वासस्थानसम्म पनि आहार खोज्दै आइपुग्छन्। त्यही भएर हामी एकदमै चनाखो र सचेत हुनु एकदमै जरुरी छ, होइन त रञ्जनी?
5: हो नि, त्यही भएर हामीले सर्पका प्रजातिका बारेमा जानिराखे राम्रो, सर्पहरू कतिखेर बाहिर निस्किन्छन् र सक्रिय हुन्छन् भनेर।
4: र रञ्जनी, कमेन्ट बक्समा हामीलाई हाम्रा केही मित्रले आफ्नै विचार पनि बाँड्नु भएको छ हाम्रो विषयसँग सम्बन्धित, बरु उहाँहरूको सन्देश नै पढ्ने कि, अनि त्यसपछि बाँकी जानकारी गरौँला, हुन्न?
5: हुन्छ राजीव। र मित्र भावेश लेख्नुहुन्छ, हाम्रा झापातिर त बढी जसो गोमन सर्प देखिने गर्छ र वर्षै नै धेरैजनाले ज्यान पनि गुमाउनु परिरहेको छ भनेर।
4: मित्र भावेश, तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। र तपाईँले भन्नुभयो चाहिँ हाम्रो गाउँघरतिर वा भनौँ न प्रायः जसो पूर्वी तराईका जिल्लामा बढी जसो गोमन सर्प देखिने वा पाउने गर्छ।
5: र गोमन सर्पका प्रजाति चाहिँ निकै आक्रामक र रिसा स्वभावका हुन्छन्, यिनीहरूले फडा बनाउँछन्। यिनीहरू प्रायशः बिहान र बेलुका पख बढी सक्रिय हुने गर्छन्। यिनीहरूको दसाईले पक्षघात हुन सक्छ। त्यही आक्रामक भएकै कारणले गर्दा पनि मित्र भावेशले भन्नुभए झैँ धेरैजनाले ज्यान गुमाउनु परिरहेको छ।
4: त्यही भएर हामी एकदमै होसियार हुनु एकदमै जरुरी छ।
5: र त्यसै गरी पश्चिमी तराईका जिल्लामा चाहिँ बढी जसो करिट प्रजातिका सर्पहरू पाउने गर्छन् र यो प्रजातिको सर्पले डस्ता नदुख्न सक्छ, तर यसको दसाईले पक्षघात हुन सक्छ। यस्ता सर्प प्रायशः रातको समयमा मानिसको घरभित्र आउँछन्। जब उनीहरूले आफूलाई जोखिम भएको ठान्छन् त्यस्तो बेला उनीहरूले डस्न सक्छन्।
4: हो नि, र यो जानकारी सँगै अर्को मित्रको प्रतिक्रिया पढ्ने पालो। र मित्र राकेश लेख्नुहुन्छ, मेरो घर चाहिँ दैलेख हो र हाम्रोतिर चाहिँ हरियो रङको सर्पहरू बेला बेलामा देखिने गर्छ भनेर लेख्नु भएको छ।
5: भनेपछि मित्र राकेशले चाहिँ हरियो रङको सर्प अर्थात् हाम्रो देशमा भेटिने अर्को सर्पको प्रजाति भाइपर, हरियो सर्प वा पत्तारको कुरा गर्नुभएको होला। र यस्ता प्रजातिका सर्पहरू सामान्यतया पहाडी भूभागतिर पाइन्छन्, जस्तै मित्र राकेशले दैलेखतिर भन्नुभयो नि। हो, पहाडी भूभागतिर बढी देखिने गर्छ र यसले दसैँको भाग सुनिन्छ र यसको दुखाइ तीव्र हुन्छ।
4: अनि चौथोमा चाहिँ बाघे सर्प, यी सर्पहरूको रङ चाहिँ ठ्याक्कै बाघको छालामा देखिने रङ जस्तै नै हुने गर्छ र यसले डसेका बिरामीहरू नेपालमा धेरै देखिएका त छैनन्, तर यी धेरै खतरनाक हुन्छन्। यिनीहरूको टोकाइबाट तीव्र रक्तस्राव हुन्छ।
5: त्यही भएर हामी एकदमै सतर्क र होसियार हुनुपर्छ। हुन त सबै सर्प विषालु हुँदैनन्, तर पनि सर्पले डसेको खण्डमा चाहिँ हामी जति सक्दो छिटो उपचार केन्द्रमा गएर उपचार चाहिँ गराइहाल्नुपर्छ, होइन त राजीव?
4: हो नि रञ्जनी। ल त मित्रहरू, आज हामीले सर्पका प्रजातिका बारेमा र उनीहरू सक्रिय हुने समयका बारेमा दिएको जानकारी कस्तो लाग्यो लेख्न नभुल्नु होला भन्दै आजको फेसबुक लाइभमा आफ्नो कुराहरू बाँडिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको फेसबुक लाइभबाट बिदा पो माग्ने कि रञ्जनी, समय पनि सकिन लाग्यो।
5: हुन्छ राजीव, ल त मित्र, अर्को हप्ता यही समयमा आउने बाचा सहित आजको सर्पदंशका बारेमा सञ्चालन गरिएको फेसबुक लाइभबाट म रञ्जनी
4: नमस्ते।
5: ल, आजको फेसबुक लाइभ पनि एकदमै अन्तर्क्रियात्मक भयो, कतिजना साथीले आफ्नो कमेन्ट पठाउनु भएको के है राजीव?
4: हो नि, सहभागिता पनि भयो अनि जानकारी पनि दियो, हाम्रो मित्रहरूले बुझ्नु पनि भयो होला जस्तो लाग्छ। होइन, कसको म्यासेज आयो? ए, नागेशको पो रहेछ। के म्यासेज पठाएको छ त? तिम्रो छिमेकी नथु काकाको घरमा सर्प देखिएको छ, म उतै जाँदैछु, तिमी पनि छिट्टै आयो होला है। ओहो रञ्जनी, नथु काकाको घरमा त सर्प पो देखिएको छ अरे, नागेश जाँदैछ, हामी पनि गइहाल्ने कि?
5: हुन्छ हुन्छ राजीव, जाउँ।
1: आज रञ्जनी र राजीवले हामीलाई महोत्तरीको परिवेशमा लिएर गए। हामीले आज उनीहरूबीच भएको छलफलबाट महोत्तरी लगायत तराई क्षेत्रमा पाइने सर्पहरूका बारेमा जानकारी पायौँ। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा केही थप नयाँ जानकारीहरू पक्कै पनि पाइनेछ।
6: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
2: सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै रेडियो कार्यक्रम जीवन सन्देशको आज प्रस्तुत यस पहिलो भागबाट म अचला
1: अनि म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको टोकाईबाट बच्ने उपायहरूका बारेमा अरू थप नयाँ जानकारी लिएर आउने नै छौ।
2: आजलाई बिदा दिनुहोस्। नमस्ते।
9: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
6: सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
7: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
12: जापानिज भाषा कहाँ?
11: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
12: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
13: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8994।
14: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
15: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
16: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
17: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
19: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
19: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
19: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
21: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
21: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
0: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
21: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
22: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।

0: विजय एफएम 101.2
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, वडा नम्बर 6-8-9, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
8: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
9: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
9: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: एक, मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
9: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 6-7-9 परिवार, नवलपुर।

0: Exa, एक दशमलव छ।
1: कस्तो
2: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा। जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
8: अहिले बिहानको 9 बज्यो।

नमस्कार, म हुँ मौसमी गुरुङ। तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय FM 101.6।

0: Zoo FM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
12: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप।
13: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809333894।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 9855054692 र 9855054968।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर, मोबाइल नम्बर 9857082693, 9857082693।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
10: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855054934।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
12: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
12: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओहो दाई, नमस्कार।
15: नमस्कार,
14: आराम हुनुहुन्छ?
15: आरामै छु।
14: घर त राम्रो बनाउनु भएछ?
15: अँ, यसो भनौँ।
14: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
15: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
14: ए, गजबको काम गर्दा रहेछन् त।
16: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाइ विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
15: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
16: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
15: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
16: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: ए रजनी, त्यो पोला बासको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
18: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
17: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि? छिट्टो ल्याऊ न।
18: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
17: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
18: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
17: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बालीतिरै गयो।
18: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
19: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
20: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
21: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
22: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
23: अहिले बिहानको 10 बज्यो।

0: विजय फ्यान 101.5
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
14: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: Kızıl FM eksen ilk kısım lafza.
1: Kay, zanma darda din usta?
2: Zanma darda? Gareko çayna ni madam?
1: Lau, zanma darda na vay ta bidyale bharna uday na ni?
2: Ora, malay ta thani thiyana madam?
1: Bal balikalai bidyale bharna garna, samajik suraksha bhatta prapta garna, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले उडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: के भएको म? छोरीले भुकेर आएको छौ त?
10: हेर्नुहोस् काका, छोरी फुल टिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
9: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
10: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
9: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निःशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
11: बाबा,
10: छोरी नाति हो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
9: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
12: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निःशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निःशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8, 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
16: जय माता मौना काली।
17: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
18: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
17: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
11: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट १ नवलपुर

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 6, 7 र 9 परिवार, नवलपुर।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
9: हार जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
12: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
11: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 0656-5514 र 5255517।
13: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
14: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
15: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
14: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा, आमा, दाजु, बहिनी र सन्तान गुमाउनुको पीडा हो।
15: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
14: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
15: सुरक्षित समाज निर्माणको लागि गैंडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
16: गैंडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
17: विजय तान्चेन।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
19: अहिले बिहानको 11 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
7: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
6: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
8: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
9: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
10: बगैचा एडभेन्चर रिसोर्ट,
9: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
10: बगैचा एडभेन्चर रिसोर्ट।
9: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
10: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: 测，Sunrise Radio。
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ हुन्छ
3: ल हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सर एउटा प्रश्न सोधौँ है सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ
7: ए कति राम्रो कुरा सोध्यो ल सुन सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि
6: हस् धन्यवाद सर
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 पुरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
12: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
13: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
12: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
14: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
15: सक्षम फर्निचर गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
16: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
17: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
18: जापानिज भाषा कहाँ
17: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
18: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान, युके, अस्ट्रेलिया, क्यानाडा, यूएसए, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809933894।
19: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
20: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटी पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
21: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
22: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
23: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 9855505934।
24: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
25: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
24: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
25: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
24: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
25: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
26: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
27: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
28: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
26: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
29: विजय तान्छे।
3: विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
30: अहिले मध्याह्नको 12 बज्यो।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: ए ल ल, जाऊ जाऊ जाऊ।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्त।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
5: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
4: भयो दाई।
6: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
7: बगैचा एडभेन्चर रिसोर्ट,
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनु सास, थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट।
6: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू, अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो
11: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: विजय टाइमचेक
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
17: अहिले दिउँसोको 1 बज्यो।

0: FM 101.6.
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: लु हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भनेर छ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056

0: 55513412 मोबाइल 9800163412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
1: के भएको म छोरीलाई भुकेर आएको छौ त
2: हेर्नुहोस् न काका छोरी फुलटिप्ने बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
1: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
2: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
1: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
3: बाबा
2: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
1: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
4: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: रामुलाई किन स्कुल नपठाएको मैले दाइ काममा अलि सघाउँछ कि भनेर नि
8: होइन दाइ बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो बालश्रम त अपराध हो नि हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ बालश्रमको अन्त्य गरौँ
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20 437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
4: डिभाइडर लागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
3: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
4: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
3: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
4: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
5: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
6: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
13: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 2 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9899233894
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: कस्तो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
9: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
8: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
9: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ

धेरै वर्ष बिते, थाकेनन् यी आँखाहरू। यो धुनसँगै पल पलमा याद आइरहनेछौ तिमी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0785012026, वेबसाइट www.maulakalika.org.np।

0: दम।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ, यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म तपाईँहरूको विवश पौडेल। तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लाग्ने समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु,
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैराकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: नैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: विजय टाइमचेन्जर।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
16: अहिले दिउँसोको 3 बज्यो।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले 76

0: गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
3: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
2: भयो दाई।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Zoo FM 101.9.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना. नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ. अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, वडा नम्बर 6, 8 र 9, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व.
6: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने.
7: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्. ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन. ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ. उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ.
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
9: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.
11: नाग पञ्चमी विशेष अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश.
12: यी नागले कहिले काहीँ हामीलाई डस्छन्, कस्तो बेलामा डस्छन्, उसप्रति हामीले कस्तो भाव राख्छौँ, त्यो भावको प्रतिफलको रूपमा नागहरू चाहिँ आइलाग्छन्.
13: सर्पदंश उपचार केन्द्रमा सर्पदंशबाट प्रभावित व्यक्ति आइसकेपछि तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले उहाँहरूको परीक्षण गर्नुहुन्छ. यदि सर्पदंशबाट प्रभावित व्यक्तिमा विषको लक्षण देखा परेमा स्वास्थ्य कर्मीहरूले प्रतिविषको प्रयोग गरेर उपचार गर्नुहुन्छ.
11: यही भात र 1 गते कान्तिपुर FM लगायत यही रेडियोबाट सुन्न सक्नुहुन्छ.

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्ति सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-5988-830 र 598-834।
11: विजय
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले दिउँसोको 4 बज्यो।
13: सामुदायिक रेडियो विजय FM 101.6।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छ।

0: शुभ्र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।

0: विजय एफएम 101.6
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलाउनकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नुभयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोड्नी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
16: न्युरो सर्जरी सेवा,
15: न्युरो साइकेट्रिक सेवा,
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: मे आई कम इन सर?
19: आऊ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
18: केही भएको छैन सर। टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन। मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
19: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
18: चलाइन सर।
19: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
20: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
19: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
21: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
22: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
24: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
25: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
8: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
10: खै जन्म दर्ता दिनुहोस् त
11: जन्म दर्ता गरेको छैन नि म्याडम
10: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
11: हो र मलाई त थाहा नै थिएन म्याडम
10: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
11: ए पहिला कसैले भनेन
12: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
13: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
16: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
17: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
18: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
19: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
20: त्यस्तो राम्रो लाग्यो दिदी यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
22: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो
23: आमा राति छ कता जान लाग्नु भयो नि
24: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
23: ए पख्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
24: किन नि सानो लट्ठी र टर्च लाइट
23: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ
24: कति राम्रो सल्लाह दिएको सानो तिमीले
23: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
25: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
26: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
27: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको बसाईमा। सदाको दिन जस्तै आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र राजेन्द्र श्रेष्ठको साथमा। अब आजबाट भने म तपाईँहरूकै सुख दुःखको साथी श्री माया गहा मगर। प्रिय आफन्त मित्रहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ होला। हाम्रो कोही साथीहरू खाजा खाँदै हुनुहुन्छ होला, कोही साथीहरू खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, हाम्रो गाउँघरतिर मेलापातबाट घर फर्किने क्रममा हुनुहुन्छ होला। जहाँ जे जस्तो अवस्थामा रहे तापनि स्वस्थ व्यस्त अनि मस्त रहनुहोला, साथसाथमा कार्यक्रम रमाइलो साँझ कतिखेर आउँछ भनेर प्रतीक्षा गरेर बस्नुभएको थियो होला। तपाईँहरूको त्यो प्रतीक्षाको घडीलाई मेट्ने गरेर हामी उपस्थित भइसकेका छौँ। कार्यक्रममा आउन सक्नुहुनेछ 0785 1406 लाइन भएर भने हाम्रो विजय एफएम 101.6 को फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट आफूलाई मनपर्ने लोकभाका रोजाइमा पारेर र आफ्नो साथीभाइहरूलाई सम्झना समर्पण लेखेर सन्देशहरू पठाउँदै गर्नुहोला भन्दै यतिखेर भने हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ भनेर भन्नुभएको छ हाम्रो राजेन्द्रजीले। उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्कार आशिष जी, के छ खबर?
1: एकदम ठिक भन्नु पर्यो हजुर, पानी झरी परिरहेछ अहिले चाहिँ फेरि दिनमा नि परेको थियो र कतै फेरि पर्दैछ है यति बेला।
0: अँ भनेपछि आज दिनभरि पानी पर्ने फेरि रोकिने भइरहेछ है। अनि हाम्रो आशिषजीले काम छुट्टी भइसकेर बस्नु भएको कि काममै हुनुहुन्छ?
1: आज बिदा थियो मेरो शनिबार
0: भएपछि फुर्सदमा हुनुहुन्थ्यो है।
1: फुर्सदै पानी परेर अलिक घुम्न त पाइएन, रुमतिरै बसी बसाए।
0: ल कार्यक्रममा आज फर्स्ट कलर भएर आइसक्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? निकै नै मिठो भएको, हामी पक्कै पनि सुन्छौँ। आशिषजी साथीहरूलाई सम्झनुहोस्।
1: विशेष गरी हजुरलाई धेरै सम्झना गरेँ, प्राविधिक रेडियो कार्यक्रमलाई सम्झना। अनि साथीहरू भन्नुपर्दाखेरि चाहिँ भुवन सुन्दास, त्यस गरी एक्सन बिरा, ढकाल धर्मराज, सुमी लिम्बुमालाबाट वरुण चन्चले, अनि कमला मुखिया, मुना मुखिया, पूर्वी आकाश राई, फुन्का राई तामाङ, अनि बहिनी दिशा राई, सरस्वता पोखरेल, सृजना मुखिया राई, टङ्कृष्णा रुमडी सापकोटा, काजु पानी, प्रकाश गुरुङ, मुरारी कोइराला, अनि त्यसपछि सलिना पोखरेल, मित्र आले, अनि अमितन्दन सुनुवाय, अनि सबै सबै हाम्रो मिस्टर निर्मला, अनि गगन तेह्र थर्मी कान्छा, चन्द्र बस्नेत,
0: हजुर नमस्कार, बाई बाई। आशिष नयन बस्नेतजी आउनु भएको थियो हाम्रो काठमाडौँबाट, उहाँको विदाई सँगसँगै अर्को मित्र पनि आउनु भएको छ। हजुर नमस्कार। हजुर नमस्कार।
2: नमस्कार नमस्कार मनिषाजी, नमस्कार नमस्कार। व्यस्त पनि रहनुहोला, स्वस्थ पनि रहनुहोला है त।
0: हजुर झुक्किनु भयो क्या हाम्रो मणिजी?
2: खोइ म झुक्दिएँ कि, म सुरुमा सुन्न पाइनँ नि त, त्यही भएर झुक्दै होला।
0: हजुर आज चाहिँ श्रीमाया हुनुहुन्छ है?
2: तपाईँ त श्रीमाया डाबर पो त है।
0: ल पक्कै पनि। अनि मणिजी के छ खबर, आज दिनभरिको समय कसरी बिताउनु भयो?
2: म घरै भनौँ यस्तै नै मिडियातिरै हो, यस्तै बसिबसौँ। अहिले त हल्का हल्का पारा जस्तो गरेको छ, तर आज म घरै हुन्छु, कतै पनि जान्न भनौँ न।
0: हजुर पक्कै पनि, अब त खाजा नास्ता भएर पनि खाना खाने पनि बेला हुन लागिसक्यो है।
2: अहिले अलि हुन पनि 8-8 हुन्छ, चिया चाहिँ 2-3 बजे खाएको हो भनौँ न त।
0: पक्कै पनि, हामीलाई यही कार्यक्रम अन्तिमसम्म सुन्नु होला है ओमणिजी। हामी एउटा मिठो भाका सुन्छौँ, साथीहरूलाई सम्झनुहोस्।
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि उतापट्टि को
0: नै आज चाहिँ राजेन्द्र श्रेष्ठजी हुनुहुन्छ है।
2: राजेन्द्र श्रेष्ठ, अनि हाम्रो अरुण घिमिरेजी, अनि हाम्रो रेडियो विजय हल स्टाफ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दाखेरि सलिना पोखरेल, मुना लिम्बु, विमला एम्पु, सुमी लिम्बु, सरोज काली, मोती मगर साथी, प्रकाश गुरुङ, आशिष नयन, गगन तेह्र, चन्द्र बस्नेत, रत्नबहादुर थापा मुरारी केरल पश्चिम पार्वती पूर्व भन्दै म हजुरको श्रोताबाट बिदाउँछु श्रीमती नमस्कार है त
0: हजुर नमस्कार बाई बाई ओम मणि सापकोटाजी आउनुभएको थियो हाम्रो गैडाकोट एकदेखि उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ उहाँको विदाईपछि अर्को मित्र पनि आउनुभएको छ हजुर नमस्कार नमस्कार हजुर
3: हेलो सुवर्ण नमस्कार
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुनि लिम्बूजी हाम्रो तेह्रथुमबाट है के छ हाम्रो सुमीजीको खबर अनि तेह्रथुमतिरको
3: हजुर मेरो खबर एकदम ठिक छ तेह्रथुमको खबर पनि ठिक छ भन्नुपर्छ एकदम म कार्यक्रमतर्फै लाग्छु ल
0: हजुर भइहाल्छ नि अब बस्ने भाका मार्फत साथीहरूलाई सम्झनुहोस्
3: हुन्छ अब बस्दै पर्दाखेरि तपाईँलाई त्राप्तलाई अनि बस्ने ढकाल धर्मराज लागेको सबैजनालाई भन्दै सिकिन्छु नमस्ते
0: हजुर बाई बाई सुमी लिम्बूजी आउनुभएको थियो तेह्रथुमबाट उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ अब भने हामी एउटा मिठो भाका सुन्छौँ हाम्रो आशिष नयन बस्नेतजीले रोज्नु भएको निकै नै मिठो भाका यस्तै यस्तै छ यो लोकप्रिय भाका सुन्दै गर्नुहोला हामी फेरि पनि उपस्थित हुने नै छौँ

0: आह त्यस्तै त्यस्तै छ जता हेरे नि संसार यस्तै यस्तै छ। यो निकै नै मिठो भाका पछि फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। हाम्रो यो कालियो रानी अनि भन्ज्याङ चौतारी गरिरहँदा हामीले गुनगुनाइने मिठा भाकाहरू तपाईँहरू माझ हामी प्रस्तुत गरिराखेका छौँ। यतिखेर कोही मित्र आउनुभएको छ हो राजेन्द्रजी, अह कोही मित्र आउनुभएको छ, हामी उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: मुरारी कोइराला, चितवन पाटबाट।
0: अह चितवनबाट हाम्रो मुरहरी कोइरालाजी है।
1: हजुर
0: के छ हाम्रो मुरहरीजीको खबर? सञ्चारमै हुनुहुन्छ?
1: सब ठिकठाक छ।
0: चितवनतिर चितवनतिर कतिको गर्मी छ आज भोलि?
1: गर्मी हुन्छ हरै अनि फेरि पानी आउँछ, एकछिन शीतल एकछिन गर्मी, त्यस्तै हो।
0: हजुर पक्कै पनि कहिले शीतल कहिले गर्मी है। आहा आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नु होला है त।
1: हजुर अब तपाईँले नि स्वास्थ्य ख्याल गर्नु पर्छ।
0: आहा पक्कै पनि। अनि आज कार्यक्रममा आउनु भएको छ, भाका रोजिसक्नु भएको छ हो?
1: गीत मैले भनेको छु।
0: तपाईँको तपाईँको रोजाइको भाका पक्कै पनि हामी सुन्ने नै छौँ, साथीहरूलाई सम्झनुहोस्।
1: साथी सम्झिनु भन्दा पहिला विजय एफएम परिवार तपाईँ लगायत सम्पूर्णलाई मिठो माया मिठो सम्झनु छ भन्न चाहन्छु। अनि त्यसपछि मिलाछुहरू आशिष नानी बस्नेत सुरुमा आउनुहुन्थ्यो काठमाडौँबाट, उहाँलाई पनि एकदम मिठो सम्झना छ भन्न चाहन्छु। अनि ओमणि सापकोटा, हेमप्रसाद पाँडे, सौर्य सुन्दर मगर, देवेन्द्र सापकोटा, कालीराम नेवाने, प्रकाश गुरुङ, अनि पूर्वबाट आउनुहुन्छ मन्जु मुखिया, सृजन मुखिया, मुना मुखिया, अनि चन्द्रबहादुर बस्नेत, रत्नबहादुर थापा लगायत सम्पूर्ण साथीहरू।
0: आहा छुट्टिन्छौँ, बाई बाई। मुरहरी कोइरालाजी आउनुभएको थियो हाम्रो चितवनबाट, उहाँसँग पनि छोटो मिठो कुराकानी भइसकेको छ। उहाँको विदाईपछि अर्को मित्र पनि आउनुभएको छ। हजुर नमस्कार। नमस्कार हजुर।
2: नमस्कार
0: जी। हजुर नमस्कार, हाम्रो सलिनाजी बोल्नुभयो है? हजुर हामी एकदमै ठिक छौँ सलिनाजी, तपाईँको के छ खबर सुनाउनुहोस्?
2: मेरो नै ठिकै छ भन्नुपर्छ।
0: आहा अनि आजको दिनभरिको समय कसरी बिताउनु भयो हाम्रो सलिनाजीले?
2: बिहान नगरपालिकामा सानो काम थियो, आज नगरपालिका खुलेथ्यो, शनिबार भयो नि, नगरपालिका गए आएँ।
0: भनेपछि आज धेरै काम गर्नुभयो है? आहा पक्कै पनि। अनि आज चाहिँ भाका रोजाइमा परिसकेको छ, तपाईँ पनि अब बस्ने भाका मार्फत साथीहरूलाई सम्झनुहोस्। ल पक्कै पनि हामी समय मिलेसम्म बजाउनेछौँ है त।
2: गीतबाट सम्झाउनु पर्दा सर्वप्रथम हामी राजेन्द्रजीलाई, अरुण घिमिरेजी, माया कडेल, मनिषा शर्मा हुनुहुन्छ, अनि भल विजय एफएम परिवारलाई, र मेरो साथीहरू भन्न पर्दा ओमडी सापकोटा, देवसा राई, मुना मुखिया, कमला मुखिया, सिर्जना मुखिया, सरोज सिन्जाली मगर, प्रसन्न फुलाङ्गाई, आशिष नयन, सकल धर्मराज, जीवन कार्की, अनि
0: हजुर नमस्कार, बाई बाई। सलना पोखरेलजी आउनुमा भएको थियो हाम्रो गैडाकोटदेखि नै, उहाँसँग पनि छोटो मिठो कुराकानी भइसकेको छ। उहाँको विदाईपछि अर्को मित्र पनि आउनुभएको छ है, भन्नुभएको छ हाम्रो राजेन्द्रजीले फटाफट कल रिसिभ गर्नुभएको छ। तपाईँहरू पनि 078-50-14-06 को लाइन भएर आउन सक्नुहुनेछ। मित्रलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर हामी एकदमै ठिक छौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हाम्रो हेमप्रसादजी है। हामी एकदमै ठिक छौँ हेमप्रसादजी, तपाईँको के छ सुनाउनुहोस्? हजुर, भइसक्यो भन्नुपर्छ। अनि हाम्रो हेमप्रसादजीको दिनभरिको समय कसरी बिताउनु भयो, के गर्नुभयो? पक्कै पनि ल, घुमघाम पनि गर्नुपर्छ कहिलेकाहीँ है, घरमै बसिरहनु भन्दा। ल, अब बस्ने भाका मार्फत साथीहरूलाई सम्झनुहोस्।
3: हुन्छ म्याडम, विशेष गरी हजुरको लागि, पुनौठानी सरको लागि, अनि सम्पूर्ण सर म्याडम आरजे साथीहरूको लागि, अनि ओमबणि सापकोटा, सरोज सिन्जानी, काजीराम नेपाली, देवेन्द्र सापकोटा, मुरहरी छोरेला, शङ्कर परिया, आशिष नयन बस्ने, मेरो भान्जी उत्तर सुनाई लगायत प्रसाद पाण्डे भनेर चिन्ने लक्ष्मी सम्पूर्णको लागि म्याडम।
0: हजुर, छुट्टिन्छौँ, बाई बाई। आहा, हेमप्रसाद पाण्डेजी आउनुभएको थियो हाम्रो गैडाकोटदेखि नै, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। अब भने हामी एउटा भाका सुन्छौँ, भाका सुन्छौँ र भाकापछि फेरि उपस्थित हुने नै छौँ। तपाईँहरू कार्यक्रम रमाइलो साँच छोडेर कतै नजानुहोला।

0: पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएको छु चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
7: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
0: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
9: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
0: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204 37
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204 37
11: अहिले साँझको 6 बज्यो

0: छोटो व्यापारिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ। हामी कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँले रोज्नुभएका मिठा भाकाहरू हामी सुन्दै सुनाउँदै कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। तपाईँ पनि आउन सक्नुहुनेछ हाम्रो कार्यक्रम बिजेएफएम 101.6 को फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ प्रसारण भइरहेको छ। तपाईँहरू त्यहाँबाट पनि सन्देशहरू पठाउँदै गर्नुहोला भन्दै यतिखेर भने कोही मित्र आउनुभएको छ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? इलामबाट हाम्रो प्याकुली गीताजीसँग त फर्स्ट टाइम कुराकानी भयो जस्तो लाग्यो मलाई। अनि हाम्रो गीताजीको के छ खबर सुनाउनु सञ्चारमा हुनुहुन्छ? हजुर, हामी पनि तपाईँले यति धेरै माया गर्नुहुन्छ, हामी त ठिकठाक छौँ भन्नुपर्छ है। अनि इलामतिरको मौसमको खबर सुनाउनुहोस् त।
1: मौसम अब दिउँसो घाम लाग्यो बिहान र अहिले शीतल शीतलै
0: छ है। हजुर, बर्खाको टाइम छ, आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नु होला गीताजी। ल, मिठो भाका रोजिसक्नु भएको छ होला है?
1: हजुर।
0: ल, साथीहरूलाई सम्झन सक्नुहुनेछ भाका मार्फत?
1: हुन्छ, फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक साथीको लागि होइन, अनि मेरो लाइफबाट चन्द्र लिम्बु अनि घायल कालीकोटे, अनि हाम्रो छत्र याम्पो हुनुहुन्छ, राजभले मगर, अनि हाम्रो लक्ष्मण मगर हुनुहुन्छ, शमशेर लिम्बु, माधव ढुङ्गेल, ढकाल धर्मराज, अजेरनी लिम्बु, अनि गगनतिर गगनतिर चाहिँ कान्छ रत्नबहादुर छ, अनि हाम्रो चार साथी सुदीप बान्तवा, भावना चामलिङ, देनु बान्तवा, लकतापा साथीहरू धेरै हुन्छ, हाम्रो मिनाको इस्युली, प्रेम कुमार खड्का, प्रेम भण्डारी, अनि मेसिङ रेवत लगायत सम्पूर्ण साथीलाई मिष्ट सम्झाएको छु भन्ने विदा भयो।
0: हजुर नमस्कार, बाई बाई। गीता लिम्बुजी आउनुभएको थियो हाम्रो इलामबाट, उहाँसँग पनि एकदमै मिठो कुराकानी भइसकेको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोला। यतिखेर भने हाम्रो सन्देशहरू पठाउनु भएको छ साथीहरूले। मिलन घायल मुटुजी लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर भन्नुभएको छ। गुड इभिनिङ मिलनजी, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोह कतार भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ हाम्रो मिलनजीलाई, दोह कतारदेखि पनि हामीलाई सन्देश पठाउनु भयो। यो माया सदैव सदैव गरिरहनु होला भन्न चाहन्छौँ। गीता लिम्बुजी लेख्नुहुन्छ, भर्खरै कल पनि गर्नुभएको थियो, सेवाहरू हजुर, इट्स मे प्याकुली गीता फ्रम इला मिस यु चन्द्र लिम्बु एन्ड सबैजनालाई भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो गीताजीलाई पनि मिठो सन्देशको लागि। हेमप्रसाद पाण्डेजी लेख्नुहुन्छ, नाइस गुड, के छ खबर हजुरको दिदी भन्नुभएको छ। हाम्रो खबर एकदमै ठिक छ हेमप्रसादजी। शुक्रराज रसाइली निर्दोषजी लेख्नुहुन्छ, हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म पाँच थर हिलङ्गल सात घर भई हाल फिदम चार डब्लुबाट शुक्रराज रसाइली निर्दोष हो भन्नुभएको छ। पक्कै पनि अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू जीवन सहयात्री, कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र, अरुणा गोपाल, मनिषा शेर्पा, गगन तेह्रथुमी, सुमी लिम्बु, सञ्च माया केरुङ, तारा शङ्कर, विनिता दाहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण एकल यात्री, स्वर्णिम राई लगायत सबैजनालाई सुनाउन चाहन्छु भनेर धेरैजनाको नाम लिनुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ यो निकै नै मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ, मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, हजुर पोखरेली नमस्कार भन्नुभएको छ। नमस्कार जीवनजी। आरोमा हुनुहुन्छ, बहिनी के छ खबर भन्नुभएको छ। हाम्रो खबर एकदमै ठिक छ, तपाईँको के छ? लामो समयपछि कमेन्ट गरे, हजुर पोखराबाट मनको साथी, रेडियो परिवारलाई मिठो माया, मिठो सम्झना, सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। हामीले पनि हाम्रो जीवनजीलाई धेरै सम्झिराखेका छौँ। कार्यक्रम एकदमै राम्रो लाग्छ हजुर, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभरात्री, फेरि भेटौँला, बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यो निकै नै मिठो सन्देशको लागि हाम्रो जीवनजीलाई। अब भने हामी एउटा मिठो भाका सुन्छौँ राजेन्द्रजी, मिठो भाका सुन्छौँ र भाका पछि फेरि उपस्थित हुने नै छौँ। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला।

दिक्तेल बजाएर पूर्वेली भाका निकै नै लोकप्रिय भाका सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साथको बसाइमा छौँ। यतिखेर भने हाम्रो राज कालीकोटीजी लेख्नुहुन्छ, हाई सिस, गुड इभिनिङ, मि झापाली हिरो राज कालीकोटी भन्नुभएको छ। पक्कै पनि हाम्रो राजजी मिठो सम्झना। वृतावर झापा जस्ट नाउ UAE, मिस यु अल भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो सम्झना छ हाम्रो राज कालीकोटीजीलाई। हाम्रो अर्को साथी लेख्नुहुन्छ, हाम्रो सरोज सिन्जालीजी लेख्नुहुन्छ, सन्ध्याकालीन झोले, नमस्ते श्री मायाजी, के छ खबर भन्नुभएको छ। हाम्रो खबर एकदमै ठिक छ सरोजी, तपाईँको के छ? म सरोज सिन्जाली गणाको टाढदेखि सुन्दैछु, म नि यता ठिक छु भन्न चाहन्छु, कार्यक्रम साह्रै राम्रो छ भन्नुभएको छ। धेरै धन्यवाद। आज मिल्छ भने डाली नुग्यो चरीले, चरीले टेकेर गीत सुनमै भन्नुभएको छ। पक्कै भने अब बस्ने गीत देखि सम्झन पर्दा विशेष गरी हजुरको लागि प्राविधिक प्यारो साथी राजेन्द्र जीको लागि, विजय फिल्म, मेरो घर फ्यामिली, आफन्तजन, छरछिमेक, मेरो साथीहरू मुरहरी कोइराला, सलिना पोखरेल, ओमनी सापकोटा, प्रमिला लामिछाने नानी, काजीराम न्यौपाने, प्रकाश गुरुङ, माया कडेल, देवेन्द्र सापकोटा, हेमप्रसाद पाण्डे, र यति बेला देश तथा विदेशमा रहेर रमाइलो साथ सुन्नुहुने सबै सबैलाई सम्झना। र अब बस्ने मिठो गीत सुनाउन चाहन्छु, बाई बाई, नमस्ते, शुभ साँझ भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो सरोजजीलाई यो निकै नै मिठो सन्देशको लागि। अब भने हामी फेरि पनि एउटा मिठो भाका सुन्छौँ। राजेन्द्रजी मिठो भाका बजाइदिनु होला, हामी पक्कै पनि सुन्ने नै छौँ। तपाईँहरू पनि कार्यक्रम छोडेर कतै नजानु होला, कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोला। यतिबेर भने यो निकै नै मिठो भाका तपाईँहरूको लागि।

निकै नै मिठो पूर्वेली भाका सँगसँगै फेरि पनि उपस्थित भइसकेका छौँ। कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँले नै माया गरेर पठाउनु भएका सन्देशहरू वाचन गरिराखेका छौँ। यतिखेर भने हाम्रो धर्मराजजीले मिठो सम्झना छ है सबैमा भन्नुभएको छ। हाम्रो धर्मराजजीलाई पनि हाम्रो तर्फबाट पनि मिठो सम्झना छ। यतिजेलसम्म कार्यक्रम सुन्नुभयो, अब भने हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ। हाम्रो राजेन्द्रजीले चाहिँ बिदा लिनुपर्छ है भन्नुभएको छ। पक्कै पनि हामी आज छुटेर के भए त भोलिको बसाइमा फेरि पनि भेट हुने नै छ। आज फोन गर्नुभएको थियो हाम्रो मनिषा कोटाजी, सलिना पोखरेल, गीता लिम्बुजी, आशिष नयन बस्नेतजी लगायत सम्पूर्ण साथीहरूले फोन गर्नुभएको थियो। उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। जो जस पनि साथीहरूले सन्देशहरू पठाउनु भयो तपाईँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद छ। हामीलाई सन्देशहरू नपठाए पनि, फोन कल नलागेर भए पनि, सुनेर भए पनि साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अहिले चाहिँ बर्खाको मौसम छ है। बर्खाको मौसममा चाहिँ अहिले लामखुट्टेहरू धेरै लाग्ने अनि खेतबारीमा काम गर्दा चाहिँ सर्पको डर पनि हुन्छ। सर्पको डसाइबाट पनि जोगिनु होला, लामखुट्टेको टोकाइबाट पनि जोगिनु होला। आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नुहोला। यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ लामो यात्रा गर्दा चाहिँ निकै नै सावधानी अप्नाएर यात्रा गर्नुहोला भन्दै अब पनि हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। छुटेर जानुपर्ने हुन्छ, भोलिको बसाइमा हामी फेरि पनि उपस्थित हुने नै छौँ भन्दै मलाई प्रविधिमा रहेर एक घन्टासम्म सहयोग गर्नुहुने प्राविधिक मित्र राजेन्द्र श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद भन्दै आजको बसाइबाट पनि म पनि बिदा हुन चाहन्छु। नमस्कार, शुभ साँझ।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाई कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
6: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली। मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। पठन संस्कृति अभियानको 21 औं श्रृङ्खला सम्पन्न। पठन संस्कृतिका लागि शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको साहित्यकार गायत्री श्रेष्ठको भनाई। लायन्स क्लब अफ चितवनद्वारा भरतपुर महानगरपालिका 10 मा खाने पानी ट्याङ्की र धारा निर्माण। चितवनको जिल्ला वन पैदावार आपूर्ति समितिले गर्यो काठ र दाउरा बिक्रीबाट करिब 4 करोड आमदानी। र चितवनमा 15 जनामा औँलो, विदेशबाट फर्किएकामा बढी जोखिम। सुस्तामा स्थानीयले बनाएको बाँध बाढीले भत्कायो बस्ती जोखिममा। आज रातिदेखि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 मा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विजय खबरमा अब खबर विस्तारमा। पठन संस्कृतिको विकास र प्रवर्धनका लागि सामुदायिक रेडियो विजय एफएमले सञ्चालन गर्दै आएको पठन संस्कृति अभियानको 21 औं श्रृङ्खला साहित्यकार गायत्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेड गैंडाकोटको आयोजनामा विजय विकास स्रोत केन्द्रको तालिम हलमा शनिबार कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार श्रेष्ठले बालबालिका तथा युवामा पठन संस्कृतिको विकास गर्न शिक्षक र अभिभावकको भूमिका निर्णायक हुने बताउनु भएको थियो। उहाँले पुस्तक पढ्ने बानीले ज्ञान र चेतनाको विस्तारसँगै व्यक्तिको व्यावहारिक जीवनलाई समेत प्रभावकारी बनाउने धारणा राख्नुभयो। कार्यक्रममा साहित्यकार तथा श्रष्टाहरू गोविन्द राज विनोदी, शंकर आचार्य, लेखराम सापकोटा, विष्णु पन्थी र श्रीधर उपाध्यायले आफ्ना रचना तथा प्रकाशित पुस्तकबारे प्रस्तुति र समीक्षा गर्नुभएको थियो। विजय फिल्मका अध्यक्ष त्रिलोचन सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। लायन्स क्लब अफ चितवन राइजले भरतपुर महानगरपालिका 10 विशाल चोकमा खानेपानी ट्याङ्की र धारा निर्माण गरिएको छ। विशाल चोकमा रहेको प्रतीक्षालयमा बस्ने वृद्ध वृद्ध सहित सर्वसाधारण बटुवा र चोक हुँदै आवत जावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन ट्याङ्की र धारा निर्माण गरिएको हो। खानेपानी ट्याङ्की आजै कार्यक्रमका बीच ज्येष्ठ नागरिक उपशाखा भरतपुर 10 लाई हस्तान्तरण गरिएको छ। लायन्सका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको उपस्थितिमा ट्याङ्की हस्तान्तरण गरिएको हो। बुल्लाकोटीले लान्स सधैं समाजसेवाको काममा सक्रिय रहेको बताउँदै यस्ता कार्यले समाजलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पारिरहने बताउनुभयो। डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, ज्येष्ठ नागरिक उपशाखा भरतपुर दशका अध्यक्ष रघुनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो। चितवनको जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष 2082-83 काठ दाउरा तथा अन्य वन पैदावार बिक्रीबाट 3,94,50,884 रुपियाँ आमदानी गरेको छ। समितिका अनुसार सोही अवधिमा 3,48,38,300 रुपियाँ भन्दा बढी खर्च भएको छ। आमदानीको ठूलो हिस्सा चिरन काठ बिक्रीबाट भएको हो। 8,573.11 क्युफिट चिरान काठ बिक्रीबाट 2,83,61,635 रुपियाँ आमदानी भएको समितिका अध्यक्ष एवं डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो। समितिले राष्ट्रिय वन अन्तर्गत बरण्डाभार वन संरक्षण क्षेत्र तथा सामुदायिक वनबाट काठ दाउरा सङ्कलन गरी बिक्री वितरण गर्दै आएको छ। चितवनको भरतपुर महानगरपालिका 3 लाइन्स चोक स्थित फायर क्लबमा मध्यरातमा दुई समूहबीच झैझगडा तथा कुटपिट हुँदा चारजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भरतपुर चारका 32 वर्षीय हिमाल रसाइलीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शुक्रबार राति करिब 1:30 बजे घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको छ। घाइते मध्ये नवलपुर वैदिकाली 1 का 17 वर्षीय मदन छेत्री र भरतपुर 17 का 26 वर्षीय रोहन तामाङको अवस्था मध्यम रहेको छ। कालिका 9 का 23 वर्षीय विशाल मगर र कपिलवस्तु तौलीहावा 1 का 35 वर्षीय मो सर्फर राजको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको छ। चितवनमा गत आर्थिक वर्षमा 15 जनामा औलो रोगको संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न अस्पतालमा उपचारका लागि आएका 3,415 जनाको परीक्षण गर्दा 15 जनामा औलो पुष्टि भएको हो। किट नियन्त्रक राम केसीका अनुसार संक्रमित मध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेका छन्। औलो एनोफिलिस जातको फुथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। ज्वरो आउने, टाउको दुख्ने, बान्त हुने, जाडो तथा कम्पन छुट्ने र पसिना आएपछि ज्वरो घट्ने यसका प्रमुख लक्षण हुन्। आर्थिक वर्ष 2081-82 8,405 जनाको परीक्षण गर्दा 11 जनामा औलो देखिएको थियो। नेपालमा भाइभिक्स र फाल्सिफार्मा प्रजातिका परजीवी पाइन्छन्। लामखुट्टेको वृद्धि रोक्न सरसफाइमा ध्यान दिन, पानी जम्ने स्थान पूर्ण र राति झुल प्रयोग गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। नलप्रासीको सुस्त गाउँपालिका 5 थारू टोलमा स्थानीय वासीले करिब 2 साता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ। सुस्त बचाउ सङ्घर्ष समितिका संयोजक बाबु खानका अनुसार शुक्रबार रातिको बाढीले बाँध बगाएको हो। उहाँका अनुसार स्थानीय वासीले 10-15 दिनसम्म श्रमदान गरी करिब 25-30 लाख रुपियाँ बराबरको लागतमा बाँध निर्माण गरिएको थियो। बाँध भत्किएपछि सुस्तावासी नै बाढीको उच्च जोखिममा परेको खानले बताउनु। उहाँले बस्ती जोगाउन संघीय प्रदेश र स्थानीय सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्नुभएको छ। सुस्तामा नेपाल भारत सीमा विवाद समेत रहँदै आएको छ। स्थानीयवासीले यस क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमण भइरहेको दावी गर्दै आएका छन्। साउन 15 गतेदेखि निर्माण सुरु गरेको बाँध भत्किएपछि तत्काल सरकारी सहयोग आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
8: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
8: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
9: नाग पञ्चमी विशेष अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश।
10: यी नागले कहिले काहीँ हामीलाई डस्छन्, कस्तो बेलामा डस्छन्, उसप्रति हामीले कस्तो भाव राख्छौँ, त्यो भावको प्रतिफलको रूपमा नागहरू चाहिँ आइलाग्छन्।
11: सर्पदंश उपचार केन्द्रमा सर्पदंशबाट प्रभावित व्यक्ति आइसकेपछि तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले उहाँहरूको परीक्षण गर्नुहुन्छ। यदि सर्पदंशबाट प्रभावित व्यक्तिमा विषको लक्षण देखा परेमा स्वास्थ्य कर्मीहरूले प्रतिविषको प्रयोग गरेर उपचार गर्नुहुन्छ।
12: यही भात र एक गते कान्तिपुर FM लगायत यही रेडियोबाट सुन्न सक्नुहुन्छ।
1: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्य समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
0: पिजी खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालयमा वर्षौंदेखि काजका नाममा अड्डा जमाएर बसेका 38 जना शिक्षक तथा कर्मचारीको एकैपटक काज फिर्ता गरिएको छ। शक्ति र पहुँचको फर्मा केन्द्रीय कार्यालयमा टिकिरहेका 4 जना शिक्षक र 34 जना कर्मचारीलाई दरबन्दी भएकै आङ्गिक कलेज तथा अनुसन्धान केन्द्रहरूमा हाजिर हुन पत्रचार गरिएको छ। विश्वविद्यालयको नियमावली तथा निर्देशिका अनुसार कुनै पनि कर्मचारी वा शिक्षकलाई बढीमा 1 वर्षका लागि मात्र काजमा खटाउन पाइने स्पष्ट व्यवस्था रहेको छ। तर पहुँचका आधारमा कतिपय कर्मचारीहरू नियम विपरीत 7 देखि 8 वर्षसम्म निरन्तर रूपमा केन्द्रीय कार्यालयमै काज सरुवा मिलाएर बस्दै आएका थिए। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अध्यावत गर्ने, KYC अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरेको सेवा मार्फत अनलाइनबाटै सबै विवरण तथा सेवा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवाक्लीले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिनुहुँदै अर्थमन्त्री वाग्लेले सो धारणा राख्नुभएको हो। सरकारले लगानीको अनुकूल वातावरण बनाउने, स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने, कृत्रिम बौद्धिकता, AI तथा सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो। मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीबाट ठूलो रकम सङ्कलन भएको छ। गत असार मसान्तसम्म मुक्तिनाथ विकास समितिका पाँचवटा बैङ्क खातामा कुल 11,76,33,000 रुपियाँ मौजुद रहेको समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार कृषि विकास बैङ्कमा 7,16,32,000, सङ्ग्रेला बैङ्कमा 3,92,95,000, प्रभु बैङ्कमा 55,64,000, नेपाल बैङ्कमा 11,23,000 र माछापुच्छ्री बैङ्कमा 17,500 रुपियाँ रहेको छ। भेटीबाट सङ्कलित रकम समितिले बैङ्क खातामा जम्मा गर्दै आएको छ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति देशभर साधारणतया बादल लाग्नेछ। बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थानमा तथा अन्य पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। आइतबार दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। गण्डकी कर्णाली लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पठन संस्कृति अभियानको 21 श्रृङ्खला सम्पन्न। पठन संस्कृतिका लागि शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको साहित्यकार गायत्री श्रेष्ठको भनाइ। लायन्स क्लब अफ चितवनद्वारा भरतपुर महानगरपालिका 10 खानेपानी ट्याङ्की र धारा निर्माण। चितवनको जिल्ला वन पैदावार आपूर्ति समितिले गर्यो काठ र दाउरा बिक्रीबाट करिब 4 करोड आमदानी। र चितवनमा 15 औँलो, विदेशबाट फर्किएकामा बढी जोखिम। सुस्तामा स्थानीयले बनाएको बाँध बाढीले भत्कायो बस्ती जोखिममा। आज रातिदेखि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। श्री माया गाह मगर बिदा हुन्छु। नमस्कार।
13: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 डायरिया के दिशा लागिरहने, 20-22 पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 5 भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
15: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
16: मेरो तोला जान्दो सिना पर्वतदेखि। मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
17: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
18: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
17: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
18: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ, गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
19: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
20: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
19: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
21: अब सुन्नुहोस् पुरा समाचार।
22: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
21: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
22: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
21: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
22: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
21: मद्यपान र धुम्रपान सेवन नगरौ,
22: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
24: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
25: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
26: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
25: सकिनै लाग्यो आमा लिपपोत गरेर।
26: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
25: हुन्छ आमा।
26: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
25: हो,
26: पुरिदिनु पर्यो।
25: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
26: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
25: यहाँ दाहिने हातमा टोक्यो आमा।
26: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
27: के भयो काकी?
26: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने।
27: नातिनु काकी, अनि मुस्कान नातिकन शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
26: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
27: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
26: हुन्छ बाबु,
25: अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर विष पो निकाल्ने हो कि?
27: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
25: त्यसो भए झारमाउरो लिएर आएर झारमाउरोलाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
27: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
25: बुझे बाबु।
27: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिट्टो भन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
25: हुन्छ हुन्छ बाबु,
27: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिँदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
26: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
27: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
25: ए हस् हस् बाबु।
9: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
2: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612240437।
5: अहिले साँझको 7 बज्यो।

0: FM 101.6
1: घर घर में भान्सा घर अब भान्सा घर लॉन्ग रेंज चामल सेतो बरामा पनी उपलब्ध छ
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जयश्री फूड्स को उत्कृष्ट उत्पादन भान्सा घर लॉन्ग रेंज चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: बाल बालिकाले आफू भन्दा ठूलाको व्यवहार नक्कल गर्दछन् जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौं बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
6: जापानिज भाषा कहाँ
5: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
6: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
7: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
8: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
13: महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
14: सर एउटा प्रश्न सोधौँ है
15: सोधन
14: सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ
15: ए कति राम्रो कुरा सोध्यौ ल सुन सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि
14: हस् धन्यवाद सर
16: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्दो सिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509 34
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
9: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
12: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: एनएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। काङ्ग्रेस संस्थापन इतरपक्षले नेता देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना, सो तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हरमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखेका छ।
0: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका 5 स्थानमा बिक्री वितरण सुरु।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गरेँ, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौँ कि भन्ने अनुमान गरेका थियौँ, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गऱ्यौँ।
0: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 भन्दा बढीको मृत्यु, 5 बेपत्ता। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा 1-2 स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
3: सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ, त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ, र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
0: र इन्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री वितरण सुरु गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री सुरु भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वर राज पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
2: 5 हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौँ, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौँ कि भन्ने अनुमान गरेका थियौँ, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गऱ्यौँ, त्यसले गर्दा अलिकति 5 ठाउँहरूमा भिडभाड पनि अलिक बढ्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को, यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँकै पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गऱ्यौँ, किर्तिपुरको राधास्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधास्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले 5 सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौँ।
5: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ भने 5 बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 तथ्याङ्क अनुसार ती घटनाहरूमा पनि 43 घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित 6,47,000 रुपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत।
6: हाम्रो यो मनसुन सिजन सुरु भएपछि चाहिँ जुन अब असार 5 बाट सुरु भएको थियो, अब त्यो दिनदेखि चाहिँ कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी पहिरो चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खुसमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
5: विपद प्रतिकार तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिँडुल नगर्न मौसमविद सञ्जीव अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
3: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने 1-2 ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यस कारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाडी भूभागमा चाहिँ 1-2 ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने, 1-2 ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ यो मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
5: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल त्रिनिधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। काङ्ग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको बृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान बन्जाङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका 7 थाना भन्जाङको टोखा छहरे सडक खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गोड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सडकबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 की 54 वर्षीय कृष्णमाया प्रजापति डङ्गोर र रामेछापको खाँडा देवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
7: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ टोखा 6 सडक खण्डमा काठमाडौँबाट बुच्चेश्वर जाँदै गरेको बस सडक छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक बुढी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सडकदेखि अन्दाजी 30-40 मिटर तल भिरमा खस्छ। बसमा सवार यात्रुहरू मध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा 54 की कृष्ण माया प्रजापति डङ्गोल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्षकी उदय माया छत्री उहाँको घर चाहिँ रामेछाप खाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
5: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढाउनु पर्ने बताउनुभयो। विशेष गरी 16-27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद संरचनात्मक गतिविधिमा संलग्नता गराउनु पर्ने धारणा राख्नुभयो।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा, एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थको लागि एकदम इभेन्टहरू नै पनि ट्राई गरेको थियो, प्रोग्राम्सहरू पनि राखेको छ।
5: साझा खबरमा अब विदेशका खबर। इन्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढिरहेको छ। स्थानीय समयअनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जन प्राकम्पहरू आइसकेको समाचार छ। इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबल फ्रान्चाइज लिगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढाइएको छ। हालै खेलाडी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
0: सन्तोषी रावल। तर बजार नपाउँदा किसान समस्यामा।
8: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
0: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्त्व शनिवार विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाडी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आम्दानी हुने अपेक्षाका साथ व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
13: बैतडीका उच्च पहाडी क्षेत्रहरू श्रीभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द:
8: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजी चार पाँच वर्ष भयो, सात वर्ष के अरे सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै

0: गरेँ घोटे एकदम ठिक ठिकै थियो। फोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएसम्म मैले एक रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
1: यो वर्ष खोटपी डनेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बिमोसम्म किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
2: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो। पोखरी क्षेत्र खोरबे डन्धुराबाट तराई गयो। कोल्ड स्टोर भयो कुन थियो न राम्रो सञ्चितले कि भने 4-6 सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि सडेर नै जान्थ्यो, पाछा मूल्य पाइन्थ्यो।
1: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानुनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
3: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ कोल्ड चेम्बर भन्ने। कानुनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानुनी रूपमा त।
1: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो सिगा सन्देश, सिरभावर।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान
5: देख्दा देख्दै शिखर उज्यालो किन रोकौँ म यो फेरीमा तन सौन्जेल बन्नै पर्छ जीवनको हो लक्ष्य त। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। 4 बच्चालाई उसले कविता त भन्न लायक।
4: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवारीय विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। साहित्य रचना सिर्जना र कलालाई प्रस्तुत गर्ने मञ्च तथा माध्यमहरू निकै महत्त्वपूर्ण हुन्छन्। साथै सर्जक लेखक तथा साहित्यकारहरूले जति बढी प्रसिद्धि र प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्त्वका बारेमा हामीले सिद्धेश्वरमान अक्षयलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौँ।
5: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छाप्नु भन्ने स्थिति अलिकति पहिला त अलि धेरै नै थियो नि त्यो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौँ भन्दाखेरि खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी ल्याउँछौँ।
8: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ हुन्छ त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
5: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भन्दाखेरि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
8: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
5: मेरो त छ नि दोस्रो परिवार। अब अलिकति यो चाहिँ पर्यावरण क्षेत्रमा मैले त 19-20 एउटा कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट नै त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको पर्यावरण प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएको छ, क्लास कम्लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन।
8: शिक्षित भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्त्वमा भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउने फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
5: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने

0: कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन उहाँलाई पनि केले बिचाएको छ भन्दाखेरि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु. त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे. अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा एउटा कविता सुनाइरहेको हुन्छ एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहेको हुन्छ त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ. अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन त्यो साहित्य समाज यो के पनि छैन म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन. सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा हामीले के को लागि गरेर त भन्दाखेरि अन्तिममा त मानवताको उठानको लागि हो नि.
1: हजुर एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न.
0: अब हेर्नुहोस् है विभेद त जहाँ पनि छ संसारमा थाहा पाएको मैले चाहिँ यही हो विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भने कि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन त्यो सबैतिर एउटै विभेद होइन तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ एउटा दुईवटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन. अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन उहाँले मौका बढ्दा मौका पायो महिलाले पाएनन् यहाँ त्यहाँ मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि होइन. तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई ध्वस दिने कुरा त होइन मैले नपाएकोमा पनि मलाई ध्वस दिने कुरा होइन त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अवधारणाले गर्ने कामहरू हो. अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन अनि त्यो गरेकोलाई नगरेको भन्नु त मिल्दैन होइन.
1: अब तपाईँको असाधारण कविता सङ्ग्रह पनि अब छ काव्यका किनारा होइन
0: काव्यका दुई किनारा कथा र कविता
1: होइन
0: यो चाहिँ काव्य सङ्ग्रह हो कथा सङ्ग्रह भन्दा नि काव्य सङ्ग्रह किनभने यसमा एकातर्फ चाहिँ कथा छ होइन अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ त्यो कथा र कविता छुट्टै छुट्टै होइन. जस्तै एउटा कथा छ नानी मैया होइन त्यो नानी मैया नै कविता पनि छ कि नानी मैयाको जीवनमा होइन के गर्थ्यो त्यो कथामा छ अनि नानी मैयाको जीवनमा के गर्यो त्यो कवितामा पनि छ. त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा सङ्ग्रह
1: तपाईँले लेख्नुभएको असाधारणको कविता सङ्ग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न.
0: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो देख्दा देख्दै शिखर उज्यालो किन रोकौँ म यो फेरीमा तन छौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्य दा मैले यति नै सुनाएँ यहाँलाई.
1: अनि यो अहिले नयाँ पिँढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्त्वको बारेमा जानकारी गराउनको लागि एउटा त अभिभावकको नि भूमिका भयो विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ के दिनु पर्ला.
0: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो 4 वर्षको बच्चालाई उसले कविता त भन्न लाग्यो त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 क्लासमा पनि फर्स्ट चाहिँ मै फर्स्ट हुन्थेँ कवितामा पनि तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन. अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त त्यसमा
1: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
0: त्यसमा छ. अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू होइन यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो चाहिँ मान्छे बनाइरहेको छ.
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री सुरु गरेको छ. प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 मृत्यु भएको छ. नेपाली काङ्ग्रेस संस्थापन इतरपक्षले देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ. अर्थमन्त्री सोनी मुवाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि साउन 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: FM XA 1.5
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु,

0: चिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
4: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
5: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
4: भयो दाई।
6: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: दशमलव छ। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागी आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्नीचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाड़ी। मोबाइल 9851129163 9550745503 र 9551184503। तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन् नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खा लगाएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: FM, except it doesn't love us.
1: BJ Tanchi. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
2: अहिले रातिको 9 बज्यो
3: होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
4: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
5: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
6: मानसिक समस्याबाट बच्ने उपायहरू
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ
7: असल साथीहरूसँग मात्रै संगत गरौँ
6: मादक पदार्थ र लागू औषध सेवन नगरौँ
7: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
6: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
10: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
10: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
11: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
15: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
16: सर्जरी सम्बन्धी सेवा
17: हाड जोडी सम्बन्धी सेवा
18: स्त्री तथा प्रसूति रोग सेवा
19: बाल रोग सेवा
20: न्युरो सर्जरी सेवा
21: न्युरो साइकेट्रिक सेवा
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब ईसीजी ईईजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
23: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
24: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
23: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बल्यो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: Güzel FM, eksen 7.9.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्।

0: चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसर्सँग गएर यस्तो यस्तो समीक्षा सचार, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।

0: 89.5 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: ए बाबु अध्ययारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

శ్రీ పరమాత్మనే నమః. శ్రీ మౌలికాళికా దేవే నమః. విదితామ సమప్రభా మృగవదే స్కంద స్థితాం వీక్షణాం కన్యాభిః కరవాళ కేతు విలచ దత్తా విరాచే విదాం హస్తే చక్ర గదా కేతు విచకాం చాపం గుణం తర్జనీం బిభ్రాణాం మనలాతికాం శశిధరాం దుర్గాం త్రినేత్రాం భజే. దేవీ భగవతీ మౌలికాళికాకా చరణమా హార్దిక నమన్. తపాయింకా అంతర్దినమా విద్యమాన ఆత్మస్వరూపీ పరమాత్మలై నమస్కార్. मध्य नेपाल के उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधना में तपाईलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुण का साथ में आज को यह सुखद व्यवसायी में तपाई हामी यो दिव्य यात्रा गरिरहेका छौं. धार्मिक सेवा समिति मौलकालिका मंदिर को सहयात्रा एवं सहयोग में संचालित इस कार्यक्रम यहाँ प्रत्येक दिन यह शुभ बिहान को 5 बजेदेखि सुन्दै आउनु भएको छ. आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ. आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल श्रावण 31 गते आइतबार, तदनुसार अगस्त 16 तारिक सन् 2026, अहिले श्रावण शुक्लपक्षको चतुर्थी तिथि, चतुर्थीको घडीपला रहेको छ 33:21 जसको अवधि हुनेछ सायङ्कालको 6:55 यसै गरी उत्तर फाल्गुनी नक्षत्र रहेको छ 2:01 यसको अवधि भने अहिले बिहानको 6:24 हुनेछ. साथै सिद्ध योग छ. करणमा वणिक एवं भद्राकरण रहेको छ. आनन्दादिमा मित्र योग छ. कन्या राशिमा चन्द्रमाको अवस्थिति अवरात्र नै रहेको छ. दिनमान 32:41 रहेको छ. सूर्योदय बिहान 5:35 हुँदैछ भने सूर्यास्त साँझ 6:39 हुनेछ. आज बैतडी क्षेत्रमा विश्वनाथमा साउन मेला समाप्तिको दिन रहेको छ. यस पवित्र क्षणमा भगवान श्री विश्वनाथप्रति हार्दिक नमन गर्दै आउनुहोस् भक्त साधक. यो वसाईलाई निरन्तरता दिँदै अगाडि बढौँ. सर्वप्रथम शक्तिको उपासनाबाट ओम या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः. शक्ति स्वरूपिणी देवी भगवती मौलकालिकालाई हामी नमन गर्दछौँ, वन्दना गर्दछौँ. हामी आफ्नै स्थानीय शक्तिमय माता भगवती मौलकालिका देवीको उपासनाको सन्दर्भसित जोडिएका छौँ, किनकि आफ्नै स्थानीय देव शक्तिमय देवी देवता छन् भने सर्वप्रथम तिनको उपासना गरेर मात्रै त्यसभन्दा बाहिरको परिधिमा निस्कनुपर्छ भन्ने शास्त्र वचन पनि रहेको छ. तसर्थ सर्वप्रथम ओम ग्राम देवताभ्यो नमः, ओम स्थान देवताभ्यो नमः भनेर आफ्नो स्थानीयतालाई बढी जोड दिने गर्दछ शास्त्रले पनि. यसर्थले हामी यो पवित्र भूमिमा शक्तिमयी स्वरूपमा रहनुभएकी भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिरहेका छौँ. आउनुहोस् भक्त साधक, यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट अति महत्त्व राख्ने पवित्र भूमिमा तपाईँको उपस्थिति रहोस्. भगवती देवी मौलकालिकाको उपासना गरी कृतकृत्य बन्नुहोस्. जीवनमा अप्राप्त अधुरा सपनाहरूलाई पूर्ण गर्नका लागि आफ्ना विविध सङ्कल्प भाकलहरूलाई पूर्ण गर्न भगवती देवीको उपासना धेरै श्रद्धालुहरूले गर्दै आउनुभएको छ, यहाँलाई पनि अवगत नै छ. तपाईँ जस्तै श्रद्धालु यहाँ धेरैचोटि भगवती देवीको पूजन तथा दर्शनका लागि पुग्ने गरेको बताउनुहुन्छ. यहाँको यो विशेषता नै हो कि एकपटक दर्शनका निम्ति गइसकेपछि हाम्रो मन बारम्बार त्यसैतर्फ तानिरहन्छ. यहाँको यो विशेष आकर्षण भगवती देवीको यो सुन्दर पवित्र भूमि हुनुको एउटा मूल कारण पनि हो. यहाँलाई यो पवित्र भूमिमा सदैव स्वागत गर्दै र भगवती देवीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री सूर्यको यो भजन.

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री सूर्यको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भक्ति साधक, हामी जप गर्नुको महिमा चर्चा गर्ने सिलसिलामा रहेका थियौँ। हिजोको दिनै यिनमा आधारित विषयवस्तु जोडिरहेका थियौँ भने अर्कोतर्फ भगवान श्री वराहको जन्म जयन्तीको पावन दिन रहेको हुनाले तत्सम्बन्धी विषयलाई पनि जोडेका थियौँ। आज भने बैतडी धाममा भगवान श्री विश्वनाथ मन्दिर जहाँ रहेको छ त्यसमा श्रावण महिनाभर विशेष मेला लाग्ने कुरा त यहाँहरू धेरैलाई अवगत नै छ। पश्चिमको आफ्नै किसिमको मौलिक संस्कार, संस्कृति र परम्परा छ। हाम्रो भाषा, साहित्य, दर्शन र चिन्तन यावत कुराहरू जति आएका छन् पश्चिमी पहाडबाट र त्यहाँको पवित्र माटोबाट, त्यहाँका पवित्र नदा नदीहरू, तीर्थस्थलहरूको प्रभावबाट मन मस्तिष्कमा उब्जेका असल विचारधाराहरूले यो नेपाल मात्रै नभएर नेपालभन्दा बाहिर रहनुभएका सम्पूर्ण नेपाली बन्धुहरूमा समेत भाषाको, साहित्यको, संस्कार संस्कृतिको प्रभाव पारिरहेको छ। यसको मूल प्रवाह नै हाम्रो पश्चिमी भूभाग हो, जसमा बैतडी धाम पनि एउटा पर्दछ, जहाँ भगवान श्री विश्वनाथको मन्दिर निर्माण भएको छ। प्राचीन कालदेखिको यो ऐतिहासिक धरोहर हो, जसमा पूजन दर्शन उपासना गर्नाले आफ्ना इष्ट सिद्धि हुन्छन्, मनोकांक्षा पूर्ण हुन्छन् भन्ने विश्वास मात्र होइन कि यथार्थमा पनि यो कुरा अनुभूत भइसकेको छ, धेरैले अनुभव गरिसक्नु भएको छ। तसर्थ यहाँ भगवान श्री विश्वनाथ शिवको उपासनाका लागि श्रद्धालुहरू श्रावण महिनाभरि नै विशेष मेला पर्व जात्रा जस्तै गरी हरेक दिन भक्तजनको हजारौँ हजारको सङ्ख्यामा उपस्थिति रहनु यस क्षेत्रको विशेषता हो। मित्र राष्ट्र भारतबाट समेत श्रद्धालु भक्तहरूको उत्तिकै मात्रामा आवागमन हुने यो पवित्र क्षेत्र हामी सबैको गन्तव्य बन्नुपर्छ। भगवान श्री विश्व

कार्यक्रमका माध्यमबाट समेत भक्तसाग यी सन्दर्भलाई यहीँनिर थाती राख्दै अबको क्रममा पनि हामी सुन्दैछौँ यो एउटा मिठो भक्ति गायन।

मिठो कर्णप्रिय आवाजमा जो सुमधुर भक्ति गायन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक जपको महिमाको सन्दर्भमा हामी चर्चा गर्दै थियौँ। जपद्वारा मन्त्र सिद्धि हुन्छ, मन्त्र सिद्धिद्वारा विशिष्ट किसिमको क्षमता मनुष्यलाई प्राप्ति हुन्छ, जसबाट मानिसले विभिन्न किसिमका सिद्धिहरू प्राप्त गर्न सक्छन्। यसको उदाहरणका लागि मैले हाम्रै देशका अत्यन्तै पूज्यतम महान विभूति पूर्व भोजपुरका बालागुरु सडानन्द उहाँको जीवनीको सन्दर्भलाई जोड्ने अनुमति लिए। जप किन गर्ने, जपको महिमा के छ भन्ने कुरालाई अन्त धेरै टाढा गएर हेर्नु पर्दैन। हाम्रा ऋषि महर्षिहरू यसरी नै जप ध्यानद्वारा अनेकन सिद्धि प्राप्त गर्न सफल हुनुभएको थियो। ती उदाहरणहरू त छँदैछन् नै, ती पौराणिक कालका उदाहरणहरू पौराणिक कथनमा मात्र छन्, हामीले देख्न पाएनौँ। तर केही शताब्दीभित्रकै जल्दो बल्दो

उदाहरण एवं अनुकरणीय चरित्र का रूप में बालगुरु सदानंद को उदय भएको थियो, जसमा इतिहास प्रत्यक्ष साक्षी छ। यो इतिहास को सत्य घटना हो। बालगुरु सदानंद अत्यंत आस्था एवं निष्ठापूर्वक जप अनि ध्यानमा लागि रहनुहुन्थ्यो। भनिन्छ अरु मन्त्रहरु भनेका भगवत भक्ति प्राप्तिका लागि हुन्, साधनाका लागि हुन्, तर सबैका लागि गायत्री मन्त्र भनेको यस्तो शक्तिशाली मन्त्र हो जसले मानवलाई सिद्धि प्रदान गर्ने सम्मका अवस्थामा पुर्याउँदछ। बालगुरु सदानन्द आबाल ब्रह्मचारी हुनुहुन्थ्यो र उहाँले सानैदेखि नै कठोर तपस्या गर्नुभयो, साधना गर्नुभयो। यसमा पनि विशेष गरी गायत्री मन्त्रको 24 लाख गायत्री मन्त्र जप गरिसकेपछि एक पुरस्सरण हुन्छ, तर उहाँले त्यस्ता 24 वटा पुरस्सरण गर्नुभएको थियो। गायत्रीका 24 अक्षरको सङ्ख्याको गणना अनुसार सङ्ख्याकै आधारमा 24 पुरस्सरण गर्नु भनेको निकै ठुलो ऐतिहासिक घटना हो। सायद आजको जमानामा हुन्थ्यो भने गिनिज बुकमा नाम दर्ज समेत हुने थियो। बालगुरु सदानन्दले 24 पुरस्सरण गरेर यति धेरै सिद्धि प्राप्त गर्नुभयो कि गायत्री भगवतीको यो मन्त्र जपबाट उहाँले प्रत्यक्ष दर्शन प्राप्त गर्नेदेखि लिएर अनेकन सिद्धि प्राप्त गर्नुभएको थियो। यति धेरै आस्थाका साथ जपिएको गायत्री मन्त्रको प्रभावले गर्दा उहाँ भगवती गायत्री देवीसँग प्रत्यक्ष दर्शन गरी संवाद गर्नुहुन्थ्यो। त्यतिखेरका श्रोताहरूले उहाँको तपस्या गरिने कुटीमा यस्तो किसिमको आवाज आएको कुरो बताउँदै आउनुभएको किंवदन्ती रहेको छ। यो कुरो प्रत्यक्ष हो भन्ने कुरो कसरी थाहा हुन्छ भने उहाँले तर्नै नसकिने अरुण नदीलाई, जो निकै कडा बहावका साथमा बेगिलो बनेर बग्ने भएको हुनाले जो कोहीका लागि अरुण नदी वार पार गर्न सम्भव नै थिएन, त्यतिखेर पुलहरूको निर्माण पनि नभएको कारण र कहिलेकाहीँ अति भेल आएको बेलामा डुङ्गाबाट तर्न समेत समस्या हुने र वारीका मान्छे वारी नै र पारीका मान्छे पारी नै रोकिनुपर्ने अवस्थासम्म पुग्दथे अरुण नदीको ठुलो भेलमा। तर बालगुरु सदानन्दले त्यही जलमा एउटा रुमाल ओछ्याएर त्यसै माथि बसेर अत्यन्तै हल्कासँग डुङ्गा जस्तै गरी पानीको माथि माथि तैरेर वार पार गर्नुभएको कुरा त्यतिखेरका प्रत्यक्षदर्शीहरूले देखेका थिए। उनीहरूलाई विश्वासै नलाग्ने किसिमको दृश्य आफ्नै आँखा अगाडि देख्दा कसरी विश्वास नगर्नु, बाध्य भएर विश्वास गर्नुपर्ने अवस्था रहन्छ। यो सबै के थियो त भन्दा जपको महिमा थियो। तसर्थ जप गर्नु भनेको हाम्रो मनलाई एकाग्र बनाउनु पनि हो, सिद्धि प्राप्ति गर्नु पनि हो, शक्ति प्राप्ति गर्नु पनि हो। हामी जप नै गर्दैनौँ त्यसकारण हाम्रो मन एकाग्र नै बन्न सक्दैन। हामी जप नै गर्दैनौँ त्यसैले हामीलाई सिद्धि प्राप्त पनि हुन सकेको छैन। यिनै आफ्ना कमी कमजोरीका कारणले प्राप्त हुन नसकेको सिद्धिप्रति हामीलाई शङ्का उपशङ्का लाग्छ, अविश्वासको बादल मडारिन्छ, होइन होला यो त सम्भव छैन होला जस्तो लाग्छ। तर आफूले गर्न नसकिएको कमी कमजोरीलाई कहिल्यै नदेख्ने र वस्तुस्थितिमाथि दोषारोपण गर्ने चलन त आम जनमानसिकता नै हो। प्रतिसाधक त्यसैले श्रद्धा आस्था विश्वासपूर्वक जप कार्यलाई निरन्तर अगाडि बढाउँ, जसले हामीलाई सिद्धि प्रदान गर्दछ। हस्त, आजको जप गर्नुको विशेष वैज्ञानिक महत्त्वलाई बताउँदै समयको पाबन्दीसँगै बिदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: Güzel FM 87.6
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555-9934
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गरौँ न र
8: ल ल गएर तुरन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
11: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 4 मोबाइल 98612 20437

0: छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभलाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले घर वर्षभरि नै व्यवसाय तरकारी खेती गर्दै आइरहेका छन्। पथरी गाउँमा करिब 200 घर धोरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रुपियाँ भन्दा बढी आमदानी गर्दै आइरहेका छन्। खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले 4 लाख रुपियाँसम्म आमदानी गर्ने गरेको चौधरीले जानकारी दिनुभयो। यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन। किसानका उत्पादन खरिद गर्न अतरिया धनगढीका व्यापारी गाउँमै पुग्ने गर्दछन्। कतिपय किसान धनगढी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्दछन्। धनगढी नजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाइ छ। उहाँ भन्नुहुन्छ, गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ। यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ। चौधरी आफैले 10 कट्ठा जमिनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनु भएको छ। कृषिमा अग्रसर भएपछि गाउँको स्वरूप समेत फेरिन थालेको छ। माटोको कच्ची घरबाट स्तरोन्नति हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यति बेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटोवल, कडाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि गरिने मन्त्रालयले जनाएको छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेका शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपघट गर्न 10 पटक संशोधन भइसकेको छ। विद्यालय शिक्षाको समग्र गुणस्तर तथा संरचनागत सुधारका लागि निकै महत्वपूर्ण मानिएको शिक्षा विधेयक पहिलोपटक तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले 2080 भदौ 27 गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो। विशेष गरी शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकले गरिबी केही जेहेन्दा र विपन्न समुदायका बालबालिकालाई दिनुपर्ने छात्रावृत्तिका विषयमा विवाद हुने गरेको छ। मन्त्रालयमा विधेयकको मस्यौदा निर्माणदेखि संसदीय समितिमा समेत यही विषयमा धेरै छलफल हुने गर्दछ। गरिब तथा विपन्न विद्यार्थीलाई निजी विद्यालय सञ्चालकले दिने छात्रावृत्तिमा आवास, पोसाक, पाठ्यपुस्तक लगायत सामग्री समावेश गर्ने विषयमा सहमति जुटाउन सकस पर्ने गरेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। अघि बढ्यो शिक्षा विधेयक शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता अध्ययनमा छलफल थियो। बैठकमा कृषि, वन तथा पर्यटन मन्त्री, पर्यावरण मन्त्री गीता चौधरी आमन्त्रित थिइन् तर उनी गइनन्। अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले मन्त्री खोजे। कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखे। छलफलमा सुरुवाती चरणबाट नै सम्बन्धित मन्त्रीलाई राख्न सकेनौ भने पुरानो र नयाँमा केही फरक हुँदैन, त्यसैले यो कुरालाई हेलचक्र्याएका रूपमा लिनु भएन। उनले भने संसदीय समितिलाई यदि बलियो समिति बनाउने हो भने मन्त्रीज्यूको वा र सचिवज्यूको उपस्थिति व्यापक रूपमा हुनुपर्दछ। सम्बन्धित सचिव र मन्त्री नभए छलफल नै निष्कर्षमा नपुग्ने उनको बुझाइ छ। उनले भनेका छन् यो समितिलाई हलुकाकै रूपमा लिने आउने वा अब भत्ता लिने मात्रै हो भने त मेरो केही भन्नु छैन। मन्त्री सरकारका राजनैतिक जिम्मेवार व्यक्ति हुन् र मन्त्रालयबाट हुने नीति निर्णय, बजेट कार्यान्वयन र प्रशासनिक कामको अन्तिम राजनैतिक जिम्मेवारी मन्त्रीकै हुन्छ। कर्मचारीले प्रशासनिक काम सञ्चालन गरे पनि त्यसको राजनैतिक उत्तरदायित्व मन्त्रीले लिन्छन्। त्यसैले संसदीय समितिले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्दा मन्त्रीको उपस्थिति अर्थ हुन्छ। यही विषय सांसद खनालले उठाएका हुन्। संसदीय समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएपछि मन्त्रीको खोजी गरिएको यो पहिलो पटक भने होइन। विगतका संसदहरूमा पनि यस्ता समस्याहरू देखिन्थे। 21 फागुन 2082 को निर्वाचनबाट आएको प्रतिनिधि सभा र सङ्घीय संसदमा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। संसदलाई टेर्दैन मन्त्रीहरू शीर्षकमा आजको मध्याह्न राष्ट्रिय दैनिकमा खबर छ।
7: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि एक महिना अघि नै सकिएको छ। सामरिक, राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिस हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको काङ्ग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिस बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यति बेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको वारिन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 को मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। अस्ट्रियाको बियाना स्थित राष्ट्रसंघीय नियोग, बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतको असोज मसान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिस भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अरियाल काठमाडौँ फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो तर ती बन्द भने गरिएको छैन। राजदूतको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिसकेको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यल बढ्दै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शुक्रबारदेखि जारी नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश रणमहतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी सावती समसामयिक राजनैतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ। आज आइतबारसम्म चल्ने राष्ट्रिय भेलाले प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गर्नेछ। इतर पक्षले नेपाली काङ्ग्रेस संसदमा 88 38 सिटमा खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। काङ्ग्रेस 15 महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रस्तावमा यस्तो भनिएको छ। विधि सम्मत स्वाभाविक प्रक्रिया र इतिहासलाई क्षेत विच्छेद पार्दै महामन्त्रीद्वयबाट 2082 पुसमा अनधिकृत रूपमा विधान विपरीत अराजक अवैधानिक र षड्यन्त्रपूर्वक ढङ्गबाट तथा कथित विशेष महाधिवेशन गरी 14 महाधिवेशनबाट निर्वाचित सभापति र कार्य समितिलाई विघटन गरिएको भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देवाकै नेतृत्वमा 15 महाधिवेशन गर्न पनि प्रस्ताव गरिएको छ भने नेतृत्वका लागि तयार रहन युवा पुस्तालाई आह्वान गरिएको छ। नेता निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आह्वान गर्नुभएको छ। यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलमा जस्तै पार्टीभित्र पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अङ्गीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो। खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न, पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ। त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरुद्ध आक्रमक इतर पक्ष, जेन्जी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
7: बीस जुलाई 4 साउनमा बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाडा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिएका छन्। जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रुचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरुचि राख्छन्। विकसित बेलायत होस् वा अतिकम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेन्जी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। 4 महिनामै सरकारको आलोचना गरौँ त्यति विवेकपूर्ण त हुँदैन। पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 को राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो, विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भाउ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौँदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो, जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 को राजनीतिक परिवर्तन पछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। 4 महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: निजी सम्पत्तिमाथि आक्रमणमा जिरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब तिस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात् जिरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि उद्योग